दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: लोकल सीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बड़ा दशैं नजिकै सके काठमाडौँको नयाँ बस्तारबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस्तारबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिजौलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ, तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औंल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औंल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा 67,50,00,000 रूपियाँ रकम बराबरको धान खरिद गर्ने भएको हो।
2: नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणालीको विकास गरेको छ। विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।
3: पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। सोमबार किर्तिपुरस्थित किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो, नकर्मीले भन्नुभयो।
2: नयाँ तथा पुरानो सवारी साधनको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तो सुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: त्यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
2: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
3: गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस्।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 27 गते मंगलबार, सन् 2026 अक्टोबर 13 तारीक असोज शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाड़ पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज ओमानसँग खेल्दै।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: शुरू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढ़ी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युत विहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुमनुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका 3 र 6 मा विद्युत अवरूद्ध बनेको सिर्दीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा दुङला न्याक फिलिम चिसापानी आंगा सरस्यू न्याकचेत घट्टेखोला पाङसिंह जगत सल्लेरी पैयु भलुवन सिर्दीवास र जगतमा बिजुली अवरूद्ध छ जसका कारण 971 घरदूरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमनुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरोपछिको बाढ़ीका कारण बूढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री 6 लोकपा स्थित सार्दी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: फेरि पनि सड़कै खबर। काली गण्डकी नदीमा गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँचमार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँचमार्ग बगाएपछि बागलुङ सहित रोल्पा रूकुम जाँजरकोट डोल्पा सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँचमार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले काली गण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिङ लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटेकोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा बाढ़ी पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी खाद्यान्न मासु लत्ता कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ी महँगिएको छ। कालीमाटी थोक बजारको भावभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी तीन महिनामै आउने गरेको छ। भदौ असोज र कार्तिक तीन महिनामा तीज दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़ पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़ पर्वको बेला घर फर्किने परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
0: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
0: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
0: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
0: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
0: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: जहाँ पेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
7: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
6: विशेषताहरू:
7: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
6: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
7: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
7: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढ़ी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5,000 घरधुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कात्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झै सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन। साथै महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
9: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमाण्डहरू लिएर आएर अनि त्यो डिमाण्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानून वैदेशिक रोजगार कानूनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
10: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन्, तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
9: मेरो धारणा पनि यो अर्थ जुन छ सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिनुले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको र कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ सम्भावनाहरूलाई चाहिँ उच्च बनाउँछ अथवा बढाउँछ।
10: कि म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
9: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल माफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनेको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने भनाइ नाफियाको आयो।
10: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला?
9: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जुन ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुईटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहमा अरू किसिमको डिप्लोमेसीहरू पनि हुन्छन् किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिरहेछ चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
1: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दशैंका लागि काठमाण्ड उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाण्ड उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसी बोका च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाण्ड उपत्यकामा मासुका लागि धेरै संख्यामा पशु पंक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
11: कृषि मन्त्र नार्कसँग
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
12: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

वर्षै तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुर्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44282 44282।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरूद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेदशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
5: अब खेल सम्बन्धी खबर।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
6: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
7: त्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रांगका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति पस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 89.6 छमेकाहरूसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाणगंगाको प्रमुख प्रशासकीय अधिकृतमा पाण्डेको जिम्मेवारी, नियमित प्रशासनिक कामकाज सव्यवस्थित र प्रभावकारी बन्ने विश्वास, कपिलवस्तुमा चाडपर्व सुरक्षा कड़ा, हतियार सहित प्रहरी परिचालन, सीसीटीभीबाट निगरानी, विजयनगरमा निशुल्क आयुर्वेद स्वास्थ्य परीक्षण, 100 बढ़ी लाभान्वित, रोग पहिचान र उपचारमा जोड़, कपिलवस्तुका विभिन्न स्थानबाट अवैध सामग्री बरामद, प्रतिबन्धित पटका नष्ट, निगरानी र कार्यवाहीलाई निरन्तरता, र भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 ठाउँ तोकिए।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: अब समाचार विस्तारमा। कपिलवस्तुको बाणगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा ईश्वरी प्रसाद पाण्डेले जिम्मेवारी सम्हाल्नु भएको छ। हिजोदेखि कार्यालयमा उपस्थित हुनुभएका पाण्डेलाई नगर प्रमुख, उप प्रमुख, नगर प्रवक्ता तथा कर्मचारीहरूले स्वागत गर्नुभएको छ। स्वागतका क्रममा नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले नगरपालिकाका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। त्यस्तै उप प्रमुख रीता कुमारी चौधरीले विकास, निर्माण, सुशासन र नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले नगरपालिकाको प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको नियमित प्रशासनिक कामकाज थप व्यवस्थित हुने, सेवा प्रवाह प्रभावकारी बन्ने तथा विकास निर्माणका योजनाको कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छ। नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत हुनुहुन्थ्यो। चाडपर्वहरूलाई सुरक्षित र व्यवस्थित बनाउन कपिलवस्तु प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना तथा समसामयिक विषयमा आयोजित पत्रकार एवं संचारकर्मीहरूसँगको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा प्रहरीले सुरक्षा रणनीतिबारे जानकारी दिएको हो। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न आजबाट जिल्लाभर 64 मोटरसाइकल 2-2 जना हतियार सहितका प्रहरी कर्मचारी आवश्यक सम्पूर्ण सामान सहित 24 घण्टा खटिने गरी व्यवस्था मिलाइएको छ। कुनै पनि स्थानमा घटना दुर्घटना वा आपराधिक गतिविधि भएको जानकारी पाउन साथ प्रहरी टोली तत्काल घटनास्थलमा पुग्ने कपिलवस्तुका प्रहरी परीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो।
5: र यसमा चाहिँ हाम्रो उद्देश्य भनेको यो कार्यक्रम जति पनि घटना दुर्घटना हुन सक्ने सम्भावित अपराधका कुरा हुन्छन् त्यो कुराहरूलाई चाहिँ हामीले रोकथाम गर्न नियन्त्रण गर्न त्यसलाई चाहिँ न्यूनीकरण गर्न र हुँदै नहुने गरी हामीले चाहिँ एउटा सुरक्षित एउटा प्लान बनाउँछ। यसको उद्देश्य भनेको सुरक्षा व्यवस्थाले भरपर्दो निष्पक्ष सुविधालाई आम नागरिकलाई भइरहेको वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो। धार्मिक तथा सामुदायिक द्वन्द हुँदै सामाजिक सद्भाव कायम राख्ने सहयोग पुर्याउने नागरिकलाई सुरक्षाको प्रति प्रत्याभूति दिलाउने शान्त र सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण सुनिश्चित गर्ने
0: सुरक्षा योजना अन्तर्गत चाडपर्वको अवधिभर 11 गाड़ी तयारी अवस्थामा राखिएको छ। यी गाड़ीहरूले सुरक्षा प्रदान गर्नुका साथै आकस्मिक अवस्थामा कुनै पनि नागरिकलाई समस्या पर्दा एम्बुलेन्सको रूपमा समेत सेवा दिने भट्टले स्पष्ट पार्नुभयो। जिल्लाको सुरक्षा व्यवस्थालाई अझ प्रविधिमती र कड़ा बनाउन स्थानीय पालिकाहरूसँग समन्वय गरी 288 सीसीटीभी क्यामेरा जडान गरिएको छ, जसको माध्यमबाट जिल्लाका 58 संवेदनशील स्थानहरूबाट प्रत्यक्ष निगरानी गरिने प्रहरीले जनाएको छ। अपराध नियन्त्रण र शंकास्पद गतिविधिको निगरानीका लागि सादा पोशाकका प्रहरी कर्मचारी समेत व्यापक रूपमा परिचालन गरिनेछ। चाडपर्वमा सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिन हिजैबाट सम्पूर्ण प्रहरी कर्मचारीहरूको विदा समेत बन्द गरिएको छ। यसै गरी चाडपर्वका बेला घर फर्कने र यात्रा गर्ने सर्वसाधारणको सहजता तथा उनीहरूलाई हुन सक्ने ठगी वा शास्तिबाट जोगाउन जिल्लाका विभिन्न 9 मुख्य स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनतासँग अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तर्गत निशुल्क आयुर्वेद स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको छ। हिजो 132 जनाले सेवा लिएका छन्। गाउँपालिकाको साथ पर्सो हियामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा गाउँपालिकाको आयुर्वेद शाखाद्वारा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य समस्या भएका नागरिकको आयुर्वेद चिकित्सकबाट निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। कार्यक्रममा बालरोग, बाथरोग, मधुमेह, उच्च रक्तचाप, दम, स्त्री रोग, शिरो रोग, पाइल्स तथा प्यारालाइसिस लगायतका स्वास्थ्य समस्या सम्बन्धी परीक्षण सेवा प्रदान गरिएको आयुर्वेद शाखाकी प्रमुख विमला कुमारी चौधरीले जानकारी दिनुभयो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउनुभयो। उहाँले नागरिकको स्वास्थ्यप्रति सचेतना बढ़ाउँदै आवश्यक उपचार सेवा स्थानीय स्तरमै उपलब्ध गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो। यस्तै वडा नम्बर 7 वडाध्यक्ष दिनेश कुमार चौधरीले स्थानीय नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ चिकित्सकबाट निशुल्क स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्नु सकारात्मक पहल भएको बताउनुभयो। गणेशपुर स्वास्थ्य चौकीका गौतम रायले रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बस्न स्वास्थ्यप्रति सचेत रहनु आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्य जीवनशैली, सन्तुलित खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। विजयनगर गाउँपालिकाको आयुर्वेद शाखाले आयोजना गरेको कार्यक्रम अन्तर्गत नागरिकलाई आयुर्वेद चिकित्सक सेवाको पहुँचमा ल्याउनुका साथै विभिन्न रोगको पहिचान र उपचारमा सहयोग पुर्याउने उद्देश्य लिएको छ। चन्द्रौटा कृष्णनगर सड़क अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका साथ रुद्रपुर चोकमा ट्रक र गाड़ी आपसमा ठोकिँदा 3 घाइते भएका छन्। हिजो काठमाण्डुबाट धनगढ़ीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01-0-01-40-08 नम्बरको ट्रक र कृष्णनगरबाट प्युटानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 02-0-01-0108 नम्बरको इभी गाड़ी ठोकिएको हो। ट्रकलाई इभीले बायाँतर्फबाट ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका साथ तारातालकी 14 वर्षीय हर्षिता अधिकारी, प्युठानको 9 बहिनीका उपालिका 8, लुङलुङका 18 वर्षीय हिमाल परियार र 42 वर्षीय नारायण परियार घाइते हुनुभएको छ। हर्षिता र हिमालको अवस्था मध्यम रहेको छ भने नारायणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते तीनैजनालाई चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुधवार रिफर गरिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकलाई इलाका प्रहरी कार्यालय बहादुरगंजले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: आली डेन्टल 4 नम्बर जितपुर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-235।
0: विश्रामपछि बुद्ध खबरमा तपाईंलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल मदिरा व्यवसायी महासंघका सल्लाहकार गिरिराज पौडेलले मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन व्यवसायीहरू जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गुरू सिंगेमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। व्यवसाय सञ्चालन गर्दा प्रचलित कानून तथा सरकारी नीति नियमको पूर्ण पालना गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। व्यवसायका समस्या समाधान गर्न सम्बन्धित निकायले पनि सकारात्मक पहल गर्नुपर्ने सल्लाहकार पौडेलले बताउनुभयो। यस्तै नेपाल मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष कुलचन्द्र सिगदेलले मदिरा व्यवसायका समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै कानूनी दायराभित्र रहेर सञ्चालन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। व्यवसायको हकी संरक्षण सँगै अवैध कारोबार नियन्त्रण गर्न सके राज्यको राजस्व वृद्धि र वैधानिक व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने उहाँको भनाई छ। व्यवसाय र सरकारी निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको अध्यक्ष सिगदेलले बताउनुभयो। कपिलवस्तु प्रहरीले यशोधारा गाउँपालिका 6 पूर्दिहवा र शिवराज नगरपालिका 5 म्यालक्ष्मी चोकबाट अवैध सामान बरामद गरेको छ भने प्रतिबन्धित पटका नष्ट गरिएको छ। त्यस्तै बाणगंगा नगरपालिका 11 उदारीबाट 1320 केजी केरा, 488 केजी सेउ र 500 पीस सुन्तला बरामद गरेको छ। यसै गरी कृष्णनगर नगरपालिका 11 बेदमौडबाट 1000 र 12 नैरानापुरबाट 1500 वटा बोइलर कुखुराका चल्ला सहित 2 वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा विभिन्न मोटरसाइकलका पार्ट पूर्जा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीको कुल अनुमानित मूल्य 7,45,946 रूपियाँ रहेको छ। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवैध रूपमा सामान ओसार पोसार तथा भन्सार छरी नियन्त्रण गर्न प्रहरीले निगरानी र कार्यवाहीलाई निरन्तरता दिएको जनाएको छ। दाङ जिल्लाका विभिन्न स्थानमा लुकाई सिपाई राखिएका दुई नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोज तलाश गर्ने क्रममा ती बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार लमही नगरपालिका 9 नर्थ स्थित बकेना सामुदायिक वनको झाडीबाट एउटा नाल र तुलसीपुर उपमहानगरपालिका 5 अन्तर्गतको सामुदायिक वन क्षेत्रबाट अर्को नाल भरूवा बन्दुक बरामद गरिएको छ। बरामद गरिएका बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही लबही सड़क खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका 3 कुइरे पानीमा रा 1/25/11 नम्बरको टिप्परले ठक्कर दिँदा प्युठानको 9 बहिनी गाउँपालिका 1 निवासी राजन अधिकारीको मृत्यु भएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराईस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। केसीका अनुसार घोराईबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो। टिप्पर चालक तुलसीपुर उपमहानगरपालिका 14 निवासी 26 वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। यता नवलप्रास्ती बर्दकार सुस्ता पूर्वको गैडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैडाकोट इंग्लिश स्कूलको G1/39/70 नम्बरको बसले हिजो गैडाकोट 5 को कुसुम घाटी स्थित भित्री सड़कमा ना 58/45/72 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कूल बसको ठक्करबाट गैडाकोट 6 अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको हो। अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा प्रदर्शनका लागि 3 वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुराड़ी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेधशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थल मध्येको एकका रूपमा परिचित रहेको थियो। रणनीतिक स्थानमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य बन्दै आएको थियो। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़गंगाको प्रमुख प्रशासकीय अधिकृतमा पाण्डेको जिम्मेवारी, नियमित प्रशासनिक कामकाज सव्यवस्थित र प्रभावकारी बन्ने विश्वास। कपिलवस्तुमा चाडपर्व सुरक्षा कड़ा, हतियार सहित प्रहरी परिचालन, सीसीटीभीबाट निगरानी। विजयनगरमा निशुल्क आयुर्वेद स्वास्थ्य परीक्षण, 100 बढ़ी लाभान्वित, रोग पहिचान र उपचारमा जोड़। कपिलवस्तुका विभिन्न स्थानबाट अवैध सामग्री बरामद, प्रतिबन्धित पटकार नष्ट, निगरानी र कार्यवाहीलाई निरन्तरता। र भारतको जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 ठाउँ तोकिए। हवस् त, एफएम ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
9: कता हो काका लखर लखर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
11: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टर 40-064।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।

0: सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
1: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड बारगंगा 4 गजहेडा अध्यक्ष दोलक बहादुर पछाई सचिव परवेन्द्र देव खनाल व्यवस्थापक हिसराज पाण्डे
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालो आशा खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बारगंगा र गजेडा भूपुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर अध्यक्ष राजेन्द्र विक्रम शाह सम्पर्क नम्बर 98471352769।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर

0: सबैको हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली माता मन्दिर संरक्षण समिति पिपरा अध्यक्ष ओम बहादुर नेउपाने। सम्पर्क नम्बर 98473727451।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा चार जितपुर कपिलवस्तु।
1: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178473।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको हो? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा कपिलवस्तु, अध्यक्ष दोडराज सुवेदी, सम्पर्क नम्बर 98-570-29-751।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: बारगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश श्याम न्यौपाने, सम्पर्क नम्बर 98-470-40-236।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धभूमि तीन रनगाई कपिलवस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार, अध्यक्ष सुनिता सेन, सम्पर्क 98570।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नर्स तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: सपनाहरू सिमानामा बालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 8 बज्यो।
0: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले

0: मेडिकल कलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि संपर्क नंबर 97160025 30।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, सस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराट कडे।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470082790।
8: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: एभरग्रीन इंग्लिश बोर्डिङ स्कूल बरवा कपिल वस्तु, प्रिन्सिपल नवीन मरासिनी, सम्पर्क नम्बर 98570078355।
8: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: बाढगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु, प्रिन्सिपल कुलराज पौडेल, सम्पर्क नम्बर 98570050579।
8: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 9 बज्यो।
7: 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन, दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चोम उपत्यकाको पदयात्रा स्थगित, आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2 खबर। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन, दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको

नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका पाँचमा रहेको गलौदी सड़क खण्डमा दुईतर्फिनी गाड़ी संचालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा संचालनमा आएको जिल्ला ट्राफिक प्रधिकारीले धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्याधिक चाप छ। गलौदीमा सड़क भाँसिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएको थियो। यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाण्ड उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुईतर्फी नै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाण्ड उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ। अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाण्डौ उपत्यका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 जना यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाका 5,000 भन्दा धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुम्री गाउँपालिका छ उर्ली लुंगु खोलातर्फबाट बुढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ। एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुमरी गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछा खोलाबाट चुमनुमरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एम क्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ। काठमाण्ड उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सि भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता, नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ। नेपालले भारतबाट उखुका उन्नत चार जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये सीओएलके 16202, 16407, 17331 र सीओएस 18231 नेपाललाई दिएको हो। बाह्रको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्रिएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ। नार्कले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ। यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नारको विश्वास रहेको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ। रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो। अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलू टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान सवा एघार बजे अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित छैठौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं र यूएई 32 खेलमा 19 अंकसहित आठौं अर्थात पुछारमा छ। चारबन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दवाब थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071531641 र 535641।
6: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
7: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4 जितपुर कपिलवस्तु।
7: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98570131569। अर्जुन खाती। सम्पर्क नम्बर 98570078403।
9: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
10: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
9: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
11: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
12: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
9: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
11: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
9: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
13: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: पशुपति माध्यमिक विद्यालय सालसन्जी, प्रिन्सिपल हरिप्रसाद थापा, सम्पर्क नम्बर 98570032155।
13: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: रोयल एलायन्स मेमोरियल एकेडेमी वनकटवा, कपिल वस्तु एवं सम्पूर्ण परिवार।
13: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: सिद्धार्थ क्याम्पस बुम्ती, कपिल वस्तु, क्याम्पस प्रमुख वेदराम अर्याल।
13: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: स्काइलार्क इंग्लिश बोर्डिङ स्कूल ओदारी, कपिल वस्तु, प्रिन्सिपल तोलकान्त दुम्रे, सम्पर्क नम्बर 98570028848।
13: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
15: सूर्योदय माध्यमिक विद्यालय बरुवा कपिलवस्तु
16: प्रधान अध्यापक टीका

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ सामाजिक विकास केन्द्र, 4 नम्बर जितपुर, कपिल वस्तु,
2: अध्यक्ष त्रिलोचन घिमिरे, सम्पर्क 98470-40930।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष देवकला सुवेदी, सम्पर्क 98570-50343।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिनर्जी बहुद्देश्य सहकारी संस्था लिमिटेड, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष लक्ष्मण भेलवासे।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, पिन बटर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस्। टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
7: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: जनता माध्यमिक विद्यालय बाणगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 98-570-12-093।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बैदौली कपिल वस्तु, प्रिन्सिपल ठाकुर पोखरेल।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: साना किसान कृषि सहकारी संस्था लिमिटेड, कोपवा कपिल वस्तु, अध्यक्ष मालिका पोखरेल, सम्पर्क नम्बर 98-475-36-800।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार नम्बर जितपुर कपिल वस्तु, अध्यक्ष विष्णु प्रसाद ने उपाने।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री सूर्य बहुद्देश्य सहकारी संस्था लिमिटेड, बुद्धि कपिल वस्तु, अध्यक्ष रेशमराज गिरी।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कपिल वस्तु प्राविधिक प्रतिष्ठान पिपरा, कपिल वस्तु क्याम्पस प्रमुख अरूण पाण्डे, सम्पर्क नम्बर 98570826891। यस कपिल वस्तु टेक्निकल इन्स्टिच्युट बाढगंगादेवी पिपरा कपिल वस्तु सामान्य चिकित्सामा याचे 3 वर्ष, ल्याब टेक्निसियन 3 वर्ष, फार्मेसी 3 वर्ष, फिजियोथेरापी 3 वर्ष, अमिन 18 महिने। कार्यक्रमहरू सञ्चालनमा रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिल वस्तु प्राविधिक प्रतिष्ठान बाढगंगादेवी पिपरा कपिल वस्तु, सम्पर्क 076550101।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु, अध्यक्ष सरोज खनाल, क्याम्पस प्रमुख सुन्दर पाण्डे, सम्पर्क 98570750350।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आवर विस्डम इंग्लिश बोर्डिङ स्कूल बैरिया कपिल वस्तु, प्रिन्सिपल नारायण शर्मा, सम्पर्क नम्बर 98470340340।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ
4: नभुल्नु होला विशेषज्ञ टिकट
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
5: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
6: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
5: हो नि खेल्ने हो जित्ने हो
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट CR7 होर्रा अर्थात् सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000 देखि 1,00,000 सम्मको छुट
6: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
7: केदारनाथ अटोमोबाइल प्राली बारगंगा एक बैरिया तपाईँको आफ्नै बजाज सोरुम
5: सम्पर्क नम्बर 98570-50243 98013-51417 र 98013-51423
8: पनाहरू सिमानामा बाँधिँदैनन् तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्
9: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ
10: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस् चुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
9: सम्पर्क 98499-0939 र 98672-51350 शाखा प्रबन्धक समीक्षा गौतम
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
12: यति बेला बिहानको 10 बज्यो
13: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
14: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
16: युनाइटेड अस्पताल बारगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
17: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
16: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रदहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
18: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
19: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वैयाकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
16: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
18: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
19: र अपरेशन, परिवार नियोजन तथा वैयाकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
16: वरिष्ठ

0: नम्बर 98575138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
5: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
6: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई, कपिल वस्तु। अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश श्याम ने उपाने, सम्पर्क नम्बर 98470-40236।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बाणगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक हिजराज पाण्डे।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड, गजेडा कपिलवस्तु, अध्यक्ष डोडराज सुवेदी, सम्पर्क नम्बर 98570-29751।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा र गजेडा भूकुसैनी खाने पानी उपभोक्ता समिति, उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471-35269।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9840782790।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनगाई कपिल वस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 9857050।

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोपवा कपिल वस्तु, अध्यक्ष प्रकाश भूषाल, व्यवस्थापक रविलाल भट्टराई।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नागरिक समाज कपिल वस्तु, अध्यक्ष अर्जुन पोखरेल, सम्पर्क 98510 88 419।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार, अध्यक्ष सुनिता सेन, सम्पर्क 98570 39355।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ 4 नम्बर कपिल वस्तु, अध्यक्ष वीरबहादुर चौधरी, सम्पर्क 98570 54 342।
2: युनाइटेड अस्पताल बाढगंगा सार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपीडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: युनाइटेड अस्पताल पारगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
8: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर, कपिल वस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
9: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्, चुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
8: सम्पर्क 98-499-0939 र 98-672-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला बिहानको 11 बज्यो।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान आपको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम।

0: वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कणे।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नर्स तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010। सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
3: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-570-52-004।
7: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
8: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
7: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
8: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
7: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
8: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर्स, बाणगङ्गा 1 बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
9: बड़ा दशहीं

0: ओइ सबै केटाहरु खै
1: खै कुन
0: ओइ प्रसाद खान्छस् भगवानको प्रसाद हो ओइ गोरु त खाने प्रसाद मोबाइलले चलाएर मोर

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ सामाजिक विकास केन्द्र, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष त्रिलोचन घिमिरे, सम्पर्क 98470।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 4 नम्बर जितपुर, कपिल वस्तु, अध्यक्ष देवकला सुवेदी, सम्पर्क 98570-50343।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: सिनर्जी बहुद्देश्य सहकारी संस्था लिमिटेड, 4 नम्बर जेतपुर, कपिल वस्तु, अध्यक्ष लक्ष्मण भेलवासे।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नु होला,
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: यति बेला मध्याह्नको 12 बजे
8: अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाई र विश्वकप क्रिकेट लीग 2 नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको हो एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढ़ाएको हो सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ वहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री प्रमुख सचिव मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ 2 अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीय क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ

0: व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ। साथै स्थानीय उद्योगी व्यवसायी संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ। सम्मेलनको दोस्रो दिन भोलि सातै प्रदेश बीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ। सम्मेलनमा अन्तर प्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। मुख्य चाड़पर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 थप कर्मचारी परिचालन गरिएको छ। उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजदातबारे जानकारी लिएको छ। मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर अनुगमन गरिरहेको छ। महानिर्देशक साक्यका अनुसार उपभोक्ता आफै पनि सचेत हुनुपर्छ। बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको हेलो सरकार मार्फत उजुरी गर्न सकिने उहाँले बताउनु भएको छ। विभागले उजुरीका आधारमा तत्काल अनुगमन गर्न पनि टोली परिचालन गर्दै आएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोट गढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाइसियलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। आज बिहान बेलकोट गढ़ी नगरपालिका 7 महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। दुई कोठा र शौचालय सहितका ती आवास वैश्यल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूलो देशहरूको कार्बन उत्सर्जनले सृजना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। प्रचण्डले सरकारको ढिलासुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा कांग्रेस महाधिवेशनको मतगणना 25 समूह बनाएर गरिँदै सुनचाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना छिटो सक्न केन्द्रीय कार्यालय सानेपामा 25 वटा समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रूपियाँले हिजो घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरीद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरीदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकड़ामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा 1 विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंक सहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अंक सहित सातौं र यूएई 32 खेलमा 19 अंक सहित आठौं स्थान अर्थात पुच्छारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो, छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू, संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाड़ पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी, काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाए। र विश्वकप क्रिकेट लीग 2 नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
0: बुद्ध आवाज खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570-50358।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
9: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, संचालक गिरिराज कडे।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: आली डेन्टल, चार नम्बर बिदपुर, कपिल वस्तु, दसैँ विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
7: कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बारगंगा 4 गजहेडा, अध्यक्ष दोलक बहादुर पछाई, सचिव परवेन्द्र देव खनाल, व्यवस्थापक भीषराज पाण्डे।
6: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: ज्ञानपुञ्ज इंग्लिश बोर्डिङ स्कूल, राजपुर, कपिल वस्तु, प्रिन्सिपल नारायण प्रसाद पौडेल, सम्पर्क नम्बर 98-570-53-260।
12: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हारजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
12: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
12: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बाढगंगा र गजेडा भूकुसैनिक खानेपानी उपभोक्ता समिति उत्तम नगर अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 9847135269।

0: बड़ा दशई शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माण को यात्रा में अघि बढ़ी रहेका संपूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं संपूर्ण विश्व में रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शांति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: एवरग्रीन इंग्लिश बोर्डिंग स्कूल बरवा कपिलवस्तु प्रिंसिपल नवीन मरासिनी संपर्क नंबर 98578735।
2: श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम करूणा सद्भाव सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख शान्ति समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
3: सुपा देउराली माता मन्दिर संरक्षण समिति तिपरा अध्यक्ष ओम बहादुर नेउपाने सम्पर्क नम्बर 98473727451।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुवा एवं सम्पूर्ण परिवार।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड बोडगाउँ कपिलवस्तु अध्यक्ष राजेश्याम नेउपाने सम्पर्क नम्बर 98470-40236।
0: बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़ी रहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु प्रिन्सिपल कुलराज पौडेल सम्पर्क नम्बर 98570550।

0: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
1: मोबाइल 9867-4724-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।

0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बालज्योति इंग्लिश बोर्डिंग स्कूल बाढगंगाचार गदेहडा कपिलवस्तु, प्रिन्सिपल सर्विन्द्र देव खनाल, सम्पर्क नम्बर 98571 9993।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाढगंगा टुर एन्ड ट्राभल्स, कार नम्बर विदपुर कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98570-23888।
7: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: लैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर तिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3 रनगाई कपिल वस्तु, अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 98499039950 र 98672153650। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 98570012093।
2: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हतौसा लिटल स्टार इंग्लिश बोर्डिङ स्कूल, ओदारी कपिल वस्तु, प्रिन्सिपल सुन्दर पाण्डे, सम्पर्क नम्बर 98570050350।
5: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
6: मोबाइल 98767424455
5: मा सम्पर्क राख्न सक्नुहुनेछ।
7: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु
7: मूल्यमा पाइन्छ।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म

0: संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: लक्ष्मण घाट बोलबम धाम विकास समिति, लक्ष्मण घाट, कपिल वस्तु। अध्यक्ष रणबहादुर काउच। सम्पर्क नम्बर 98634330।
2: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, भारंगा चार, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98571। अर्जुन खाती। सम्पर्क नम्बर 98578।
4: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ। 98644-19125 र 98572-5004।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भाव को विजय को प्रतीक का रूप में मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में संपूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा सुख शांति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
1: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनगाई कपिल वस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 98570 50 713।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र
3: बिरामी भएर बस्न खाना छैन,
2: हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला,
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: होराइजन आवासीय इंग्लिश बोर्डिङ स्कूल 4 नम्बर, प्रिन्सिपल वासुदेव घिमिरे, सम्पर्क नम्बर 98570-51974।
7: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
8: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
7: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
8: पैसा नपुगेर के भयो त, बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
7: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
8: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया, कपिल वस्तु।
9: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
6: जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेड गजेडा कपिलवस्तु अध्यक्ष दोडराज सुवेदी सम्पर्क नम्बर 98570 29751

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790। कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु, मोबाइल 9867474255 मा सम्पर्क राख्न सक्नुहुनेछ।
5: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
10: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
8: कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेड, नन्दनगर, कपिलवस्तु, अध्यक्ष गिरिराज कडेल, सम्पर्क 98570-51713।
11: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
12: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिलवस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त, भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
13: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
12: सम्पर्क 98499-0939 र 98672-51350। शाखा प्रबन्धक समीक्षा गौतम।
10: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हिलबर्ट इंग्लिश बोर्डिंग स्कूल, पिपरा, कपिलवस्तु, प्रिन्सिपल शिव कुमार पोखरेल, सम्पर्क नम्बर 98570-39।

0: कृषक वर्गको लागि सूचना। कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
1: मोबाइल 9877-47-24-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
3: ओइ, त के गरिरहेछौ?
4: के हैन?
3: खाना खान जान पर्दैन? छिटो जा।
4: खाना खानै मन छ नि यार मलाई।
3: ल यो त पुरै शान्ति भएर बसिआछ त यार। पुरै स्वास्नीले छोड्यो जस्तो।
4: स्वास्नीले छोडेको हैन। यसपालिको दशैं तिहार पनि छुट्ने भयो। वर्षमा एकचोटि आउने चाड, त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर। याद गर त, पोहोर साल कति रमाइलो भएको थियो।
3: हो

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु, अध्यक्ष सरोज खनाल, क्याम्पस प्रमुख सुन्दर पाण्डे, सम्पर्क 98-570-50-350।
3: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोपवा कपिल वस्तु, अध्यक्ष प्रकाश भूषाल, व्यवस्थापक रविलाल भट्टराई।
3: दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना

0: को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नागरिक समाज कपिल वस्तु, अध्यक्ष अर्जुन पोखरेल, सम्पर्क 98510884719।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नेपाल दर्शन समाज कपिल वस्तु एवं सम्पूर्ण परिवार, अध्यक्ष सुनिता सेन, सम्पर्क 98570039355।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570050358।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, चार नम्बर जितपुर, कपिल वस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04-04 र 98-47-92।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौं। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
1: सुपा देउराली माता मन्दिर संरक्षण समिति पिपरा अध्यक्ष ओम बहादुर ने उपाने सम्पर्क नम्बर 9847 27 451।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरा, कपिलवस्तु क्याम्पस प्रमुख अरूण पाण्डे, सम्पर्क नम्बर 9857 26 891। यस कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढगंगा दुई पिपरा कपिलवस्तु सामान्य चिकित्सामा याचे 3 वर्ष, ल्याब टेक्निसियन 3 वर्ष, फार्मेसी 3 वर्ष, फिजियोथेरापी 3 वर्ष, अमिन 18 महिने। कार्यक्रमहरू सञ्चालनमा रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढगंगा दुई पिपरा कपिलवस्तु, सम्पर्क 076-550-101।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आवर विस्टम इंग्लिश बोर्डिंग स्कूल बैरिया कपिलवस्तु, प्रिन्सिपल नारायण शर्मा, सम्पर्क नम्बर 9847 40 340।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713, संचालक गिरिराज कणे।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बारगंगा र गजेडा भूकु सैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471353279।

0: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
1: मोबाइल 9877-4724-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
3: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
4: नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ 4 नम्बर कपिल वस्तु अध्यक्ष वीरबहादुर चौधरी सम्पर्क नम्बर 9857-54-342।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको स्पोर्ट्स इन्जुरीज साथै हार जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला
5: फिजियोथेरापी विशेषज्ञ सेवा
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।
4: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: बाणगंगा टूर एन्ड ट्राभल्स 4 नम्बर जितपुर कपिल वस्तु प्रोपराइटर मीन थापा सम्पर्क नम्बर 9857-23-888।
0: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
1: मोबाइल 9877-4424-55
0: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
7: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
8: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
9: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर, कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
11: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 9849909959 र 9876151350। शाखा प्रबन्धक समीक्षा गौतम।
3: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन, बैदौली, कपिल वस्तु, प्रिन्सिपल ठाकुर पोखरेल।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एक खर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायनमा जोड़, सांसद सुनारको भनिएको अडियो बारे रासोपाले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भरता रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको सरकारले जनाएको छ। यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। संविधान जारी भएको 1 दशक पुग्दा पनि संघीय सरकारले प्रदेशलाई संविधानले दिएको एकल तथा साझा अधिकार हस्तान्तरण नगरेको भन्दै 6 वटा प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीकृत मानसिकता, आवश्यक कानून निर्माणमा ढिलाइ, वित्तीय अधिकारको सीमितताले प्रदेश सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उनीहरूको भनाई छ। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि आयोजना भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई अधिकार र कानून नदी परिणाम खोज्ने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले प्रदेशलाई सेतो हात्तीका रूपमा चित्रण गर्दै यस्तो भाषाको खण्डन गर्दै संहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ समेत दिएका छन्। सम्मेलन आज र भोलि 2 दिनसम्म चल्नेछ। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले आज दिउँसो 1 बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढ़ाउन खोजेपछि कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको हो। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलकाले जनाएको छ। नेकपा संसदीय दलको बैठकले अस्ति आइतबार प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा देखिएका विवादित विषयलाई संसदीय छानबिन मार्फत टुंगाउने निर्णय पनि आजै गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा पदीय रूपमा सहभागी नहुन निर्देशन दिएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले सांसद सुनारको स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। सार्वजनिक भएको यहीबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन भने बाँकी छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेकपा एमाले आउँदो मंगिर 2 र 3 गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना गर्नु भएको छ। सार्वजनिक भएको एआईबाट बनाएको अडियो दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएका कारण निरन्तर निशानामा परेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा

गर्न माफ गर्नुहोला नेकपा एमालेले आउँदो मंगसिर 2 र 3 गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीको स्थायी कमिटिको प्रथम बैठकले राष्ट्रिय भेला आयोजना बारे गरेको निर्णय कानूनका क्रममा भेलाको मिति र ठाउँ तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभयो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष तथा सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने विभाग प्रमुख ढकालले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514 1492 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: व्हाट्सएप नम्बर 98514 1492 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा थप खबरहरू, नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनहित 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको जनाएको छ। जरिवाना पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबर वर्ल्ड, भायोनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, वर्ल्डलिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक माइन्स नेटवर्क र सीबीसु रहेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरेका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोटका महानिर्देशक पेमा ग्याम्छोले रेसुवा, केरूङ र बुढीगण्डकी क्षेत्रमा आएका बाढ़ीका घटनाले पर्वतीय क्षेत्रमा विपदको जोखिम जटिल बन्दै गएको देखाएको बताउनु भएको छ। उहाँले माथिल्लो जलाधार क्षेत्रमा हुने घटनाले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीविकामा समेत गम्भीर असर पार्न सक्ने भएकाले समयमै सूचना प्रवाह, जोखिम पहिचान र पूर्व तयारी सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले यसबारे जानकारी गराउनुभयो।

0: मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षा कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोमसम सड़क दुई हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध हुँदा व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अब विदेशको खबर। फ्रान्सका सयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेटर युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। त्यसै गरी कोअपरेटिभ यूका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्वक आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ यूका 100 भन्दा धेरै सुपर मार्केट निशाना परेका थिए। यस्तै इन्टर मार्से र यसको नेटो ब्राण्डका 180 पसलहरू प्रभावित भए, साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई 264 रनको लक्ष्य दिएको छ। अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैजल त्यसै गरी शकील अहमद तथा करण सोनावालले समान 2-2 विकेट लिएका छन्। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंक सहित 6 स्थानमा छ। यस्तै ओमान 29 खेलबाट 33 अंक सहित 4 र क्यानाडा 34 खेलबाट 25 अंक सहित 7 स्थानमा छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 1 अर्ब रूपियाँको पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव, पालिकादेखि निजी क्षेत्रसम्मको लगानी समेट्ने, सरकारी बजेटमाथिको निर्भरता कम गर्ने उद्देश्य, संविधानले दिएको अधिकार प्रदेशले नपाएको मुख्यमन्त्रीहरूको गुनासो, संहिताको प्रभावकारी कार्यान्वयनका लागि अधिकार प्रत्यायोजनमा जोड़, सांसद सुनारको भनिएको अडियोबारे राष्ट्रपतिले छानबिन थाल्यो, तत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध, छानबिनमा सघाउने सांसद सुनारको भनाई, फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेका खाद्य सामग्री बिग्रिए, र आईसीसी विश्वकप लीग टूमा नेपालले ओमानलाई 264 रनको लक्ष्य दियो।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: नए प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री। रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
5: सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड एवं सम्पूर्ण परिवार बाढगंगा 4 गदेहडा कपिलवस्तु, अध्यक्ष मोहन प्रसाद पन्थी।
4: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सिद्धार्थ क्याम्पस, बुम्सी कपिल वस्तु, क्याम्पस प्रमुख वेदराम अर्याल।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
8: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
8: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: स्काइलार इंग्लिश बोर्डिङ स्कूल ओदारी कपिलवस्तु, प्रिन्सिपल तोलकान्त दुम्रे, सम्पर्क नम्बर 98-570-28-848।
4: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: रोयल एलायन्स मेमोरियल एकेडेमी बनकटवा कपिलवस्तु एवं सम्पूर्ण परिवार।
9: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
10: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
9: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
10: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
9: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
10: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया कपिलवस्तु।
12: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
11: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
11: सारा किसान कृषि सहकारी संस्था लिमिटेड इमेलिया एवं सम्पूर्ण

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड, जगदीशपुर कपिल वस्तु, अध्यक्ष सुलोचना प्राजुले।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड, चप्पर गाउँ कपिल वस्तु, अध्यक्ष शालिग्राम पौडेल।
0: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: पशुपति माध्यमिक विद्यालय सालसन्डी, प्रिन्सिपल हरिप्रसाद थापा, सम्पर्क नम्बर 98572155।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, चार नम्बर जितपुर कपिल वस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-60-404 र 98-447-92।

0: छ कि ब्रो?
1: कहिले
0: मिल्दैछ कि ब्रो?
2: राम्रोसँग ल मिलाइदे,
0: राम्रोसँग ल गाइदे,
2: भाँच्दै
0: मुच्चे

0: के हो यार आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: ए यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेपी ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको कि पठाएको

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहनु भएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा टूर एन्ड ट्राभल्स वार्ड नम्बर विपुर कपिलवस्तु प्रोपराइटर मीन थापा सम्पर्क नम्बर 98573388।
2: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल बाडंगा चार जितपुर कपिल वस्तु
1: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98573135569। अर्जुन खाती सम्पर्क नम्बर 98573878473।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
8: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
9: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079085826 र 98472790।
10: सपनाहरू सिमानामा फालिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
11: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी जितपुर 4 नम्बर कपिल वस्तु।
10: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
11: सम्पर्क 98499039959 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570-50358।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल, 4 नम्बर बिदपुर, कपिलवस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-25।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
2: सुपा देउराली, माता मन्दिर संरक्षण समिति, पिपरा, अध्यक्ष ओम बहादुर नेउपाने। सम्पर्क नम्बर 98-473-27-451।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एभरग्रीन इंग्लिश बोर्डिङ स्कूल, बरवा, कपिलवस्तु। प्रिन्सिपल नवीन मरासिनी। सम्पर्क नम्बर 98-570-78-355।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा माध्यमिक विद्यालय, लौगाई, कपिलवस्तु। प्रिन्सिपल कुलराज पौडेल। सम्पर्क नम्बर 98-570-50-579।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार नम्बर जितपुर कपिल वस्तु, अध्यक्ष विष्णु प्रसाद ले उपाने।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
0: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बाढगंगा र गजेडा भूपुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98-471-35-279।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्व को पावन अवसर में देश विदेश में रहन्भएका नेपालीहरूको घर आंगन में खुशी उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धन में थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा टूर एन्ड ट्राभल्स कार नम्बर जितपुर कपिलवस्तु प्रोपराइटर मीन थापा सम्पर्क नम्बर 98573388।
2: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
3: सिद्धार्थ सामाजिक विकास केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु अध्यक्ष त्रिलोचन घिमिरे सम्पर्क 98470।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, त्यसको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल बाणगंगा दुई पिपरा कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाणगंगा दुई पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98570056249 र 98075718346।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: पनाहरू सिमानामा बाँधिँदैनन्। तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
12: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
13: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
12: सम्पर्क 98499039950 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम।
2: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
0: श्री सूर्य बहुद्देश्य सहकारी संस्था लिमिटेड बुद्धि कपिल वस्तु, अध्यक्ष रेशमराज गिरी।
2: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बालज्योति इंग्लिस बोर्डिङ स्कूल बाढगंगाकार गतेहडा कपिल वस्तु, प्रिन्सिपल सर्विन्द्र देव खनाल, सम्पर्क नम्बर 98।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीक पर्व मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: साना किसान कृषि सहकारी संस्था लिमिटेड, कोपवा कपिल वस्तु, अध्यक्ष मालिका पोखरेल, सम्पर्क नम्बर 9845736800।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे
2: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालो आशा खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आली डेन्टल 4 नम्बर दिपुर कपिलवस्तु 10 विशेष अफर दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-47-92-235।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा 1 बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-50-243, 98-026-25-243 र 98-013-51-417।
2: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: एभरग्रीन इंग्लिश बोर्डिङ स्कूल बरवा कपिल वस्तु, प्रिन्सिपल नवीन मरासिनी, सम्पर्क नम्बर 98-570-78-355।
2: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बाणगंगा माध्यमिक विद्यालय लौगाई कपिल वस्तु, प्रिन्सिपल कुलराज पौडेल, सम्पर्क नम्बर 98-570-50-500।

0: बोर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
2: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा एक बैरिया तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 9857050243 9803154417 र 9803154423।
4: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु।
5: मोबाइल 9867447455
4: मा सम्पर्क राख्न सक्नुहुनेछ।
6: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ।
7: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: आवर विजडम इंग्लिश बोर्डिङ स्कूल बैरिया कपिलवस्तु प्रिन्सिपल नारायण शर्मा सम्पर्क नम्बर 9847040340।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
9: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
10: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
9: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
10: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
11: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
12: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल। मोबाइल 9800079586 र 9847082790।

0: दशैं आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दशैं बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र घाट CR7।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुचवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।
3: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा 1 बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्।
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार, जितपुर, कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र
4: बिरामी भएर बस्न खाना छैन
3: हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार, ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला
5: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
7: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौं।
1: आधारभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्धभूमि 3, रनगाई, कपिल वस्तु। अध्यक्ष आशाराम थारू, सम्पर्क नम्बर 98635025002।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: बाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बोडगाउँ कपिलवस्तु, अध्यक्ष राजेश श्याम न्यौपाने, सम्पर्क नम्बर 98।

0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आली डेन्टल चार नम्बर जितपुर कपिलवस्तु, दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-404 र 98-447-92-235।
2: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमंग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा टूर एन्ड ट्राभल्स, चार नम्बर जितपुर कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98-570-23-888।
0: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
2: सुब्बा देउराली, माता मन्दिर संरक्षण समिति, पिपरा, अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98-473-27-451।
0: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हिलबर्ट इंग्लिश बोर्डिङ स्कूल, पिपरा, कपिल वस्तु, प्रिन्सिपल शिव कुमार पोखरेल, सम्पर्क नम्बर 98-570-39।

0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा र गजेडा भूपुसैनिक खाने पानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471352।
0: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मधौलिया खाने पानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570503।
2: नमस्ते, आज हामी तपाईँलाई लाली सङ्गत देखाउँछौ।

0: नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
0: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
1: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
2: मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौं। नजिकै बिजुली हाल्यो भने हामी तुरन्त सड़क खुलाउन सक्ने अवस्थामा छौं।
0: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
1: र आईसीसी विश्वकप लीग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाई छ। यस्तै भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाई छ।
1: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अवसर दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड़नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्राम क्षेत्रको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुमरी गाउँपालिका 6 रहेको उङदीलुङ खोला अर्थात चमार हिमाल र सियारांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गरे प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 मिटर उचाइमा
1: भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्राम क्षेत्रको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको

0: ले नदीको भाव थुनिने र खुल्ने प्रक्रिया स्यारखोला र बुढ़ी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बुढ़ी गण्डकी र स्यारखोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बुढ़ी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा स्यारखोला थुनिएर जम्मा भएको पानी भन्दा ओङदीलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
1: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर व्यवस्थापिका संघ आईपीयूको 149 औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मंचमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले दुई तिहाई समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
0: विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा छवटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
1: नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खोलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समिति तर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित मधेसी खसारे आदिवासी जनजाति अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष 3 वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। रासोपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगुमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सड़कको अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू,
4: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको

0: लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुईवटा अध्यादेश जारी, भोटेकुसी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अझै बाबु शिवाकोटी निर्वाचित लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यूरोड, असन, लगनखेल र भोटाएटी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढ़ेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाड़पर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असुले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल संचालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
3: काठमाडौँ उपत्यकाबाट आफ्नो थापथलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
5: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले जत्रावतीमा बेलीबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सडक विभागले गर्ने काम हो, सबै बाटो खोलिसकेका छौँ। बीपी हाइवे पनि अहिले क्लियर छ, कान्ति पनि क्लियर छ। पृथ्वी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गरेर टुवे पृथ्वी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छन्।
1: ग्रामीण भेगहरू चाहिँ सड़क विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
5: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो यो आरुघाटी स्थित पुल हो, त्यसको पनि बेलिब्रिजको लागि हाम्रो सामानहरू मुभ हुन शुरू गरिसकेको छ। अब ग्रामीण सड़कको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यसै प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ सड़क विभागको अन्तर्गतको बाटोहरू चाहिँ क्लियर।
1: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मरमत गर्दै हिँड्नुपर्ने अवस्था छ। यसको अन्त्य चाहिँ कहिले होला?
5: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रूट दिने रूट इजाजतको कुराहरूसँग जोडिन्छ। यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले जुन रोड वर्दी छ वर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने। अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले
1: स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा हो, नत्र त्यसको समस्या नहुनुपर्ने हो। यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नुपर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि। यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनु भएको छ?
5: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा
1: पोहोर पर जतिको सहज पक्कै छैन, किनभने यसपालि चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो, र त्योभन्दा अगाडिको भोटे कोसीको बारीको डिजास्टर गर्दाखेरि केही खेल पहिला भन्दा पक्कै छ। र त्यो हुँदै गर्दाखेरि पनि हामीले टु ए रोड प्राय हाइवेहरू खोलिसकेका छौँ, त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ, र कुनै स्पेसिफिक एरियामा केही समस्या पर्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक यस्तो इस्यू छन् जस्तो मलाई लाग्दैन।
6: अब सड़क बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
1: हाम्रो मिसिनहरू अहिलेसम्म साइटमै छन्, साइटबाट मिसिन हामीले निकालेका छैनौँ, हाम्रो अपरेटरहरू पनि साइटमै हुनुहुन्छ। हामीले चाहिँ दसैँको लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ, त्यही भेकको हुनुहुन्छ, उहाँहरूलाई त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ, कहीँ केही क्षति भयो भने। यो अहिले मात्र होइन, हाम्रो पहिलादेखिको प्र्याक्टिस के हो भने दसैँमा हुन सक्ने सम्भावित जोखिमलाई राखेर हेरेर म्यान पावर र मेसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइजै भएर बसिरहेको हुन्छ।
6: अब आकस्मिक सड़क बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
1: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छन्, म्यान पावरहरू छन्। अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हामीलाई तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने, र त्यो म्यासेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो, र इमर्जेन्सीकै बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
4: उहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगायतका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्र्याउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्र्याउने र अन्य कामको चटारो छ।
3: नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायरनेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुविशु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: कृषि मन्त्र नार्कसँग
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अंकले बढ़ेर 2599.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.46 करोड़को कारोबार भएकामा आज 351 कम्पनीको 1.35 करोड़ कित्ता शेयर 4.73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशुङ्गा विमानस्थलको हवाई सेवा आजबाट फेरि संचालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको तेस्रो हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भई आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नु पर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको छ। काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजीसम्म सञ्चालन गरेको अभियानका क्रममा 6 पुरूष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान पेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोस्न थालेको उहाँले बताउनु भएको छ। यससँगै देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जना भन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 वटा आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह एकले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, सकिल अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6भित्र पर्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भटेकोशी बाढ़ीबाट प्रभावित 1,050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
3: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आले डेन्टल, 4 नम्बर विनपुर, कपिलवस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-04 र 98-4-47-92-225।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम। सम्पर्क नम्बर 98-570-50-358।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु।
6: मोबाइल 98-67-47-24-55
5: मा सम्पर्क राख्न सक्नुहुनेछ।
7: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
1: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सिद्धार्थ क्याम्पस, बुङ्सी, कपिलवस्तु। क्याम्पस प्रमुख वेदराज।

0: अरे गुरुजी इनहरू को अन्त?
1: यिनीहरू त यिनै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: सिद्धार्थ सामाजिक विकास केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु अध्यक्ष त्रिलोचन घिमिरे सम्पर्क 98 4704 40 930।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570178010।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना असत्यमाथि सत्य धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य पदाधिकारी कर्मचारी शुभेच्छुक सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
2: सिनर्जी बहुद्देश्य सहकारी संस्था लिमिटेड 4 नम्बर जितपुर कपिल वस्तु अध्यक्ष लक्ष्मण भेलवासे।
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल बारगंगा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98570756249 र 98075718346।
1: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शांति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञान को क्षेत्र में सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: सूर्योदय माध्यमिक विद्यालय बरुवा कपिलवस्तु
9: प्रधानाध्यापक टीकाराम घिमिरे।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में संपूर्ण नेपाली दाजुभाई दीदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्य को, अधर्ममाथि धर्म को र अन्यायमाथि न्याय को विजय को सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आंगन में ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धि को दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: बाणगंगा र गजेडा भूकु सैनिक खानेपानी उपभोक्ता समिति उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471352769।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में सम्पूर्ण नेपाली दाजुभाई दीदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ। यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्। माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता को मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ।
9: सुपा देउराली माता मन्दिर संरक्षण समिति पिपरा, अध्यक्ष ओम बहादुर नेउपाने, सम्पर्क नम्बर 98473727451।
1: बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: होराइजन आवासीय इंग्लिश बोर्डिंग स्कूल 4 नम्बर, प्रिन्सिपल वासुदेव घिमिरे, सम्पर्क नम्बर 98571।

0: नमस्कार, सामुदायिक रेडियो दावाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी सुशोभा फुसाल तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 छमेघासँगै इन्टरनेट अनलाइन www.budhawaj.com हाम्रो पात्र र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट चाडपर्व सुरक्षामा देशभर 50,000 बढ़ी प्रहरी परिचालन, ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी, लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, महाराजगंजमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग खोज पड़ताल शुरू, 70 बढ़ीको स्वास्थ्य जाँच, चप्परगाउँमा कपड़ा बैंक स्थापना, आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा कपड़ा उपलब्ध गराइने, पुनः उपयोगलाई प्रोत्साहन, कपिलवस्तुमा 10 लाख बढ़ीका अवैध सामान र मोटरसाइकल बरामद, आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बुझाइयो, र 4 महिनापछि रेसुङ्गा विमानस्थलमा हवाई उडान शुरू, साताको 3 दिन उडान हुने, भाडा 10,000 माथि।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा 1 बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। दशैं तिहार र छठ पर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर 50,458 प्रहरी परिचालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्लेका अनुसार चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, नक्कली नोटको कारोबार र लागू सतोसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। खुल्ला सीमा नाकाबाट हुने अवैध हात हतियार, पटका तथा अन्य वस्तुको तस्करी नियन्त्रणका लागि पनि निगरानी बढ़ाइएको छ। प्रहरीले यात्रुको सहजता र सुरक्षाका लागि देशभर 408 यात्रु सहायता कक्ष स्थापना गरेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमानाकामा 108 स्थानमा हेल्प डेस्क स्थापना गरी जनशक्ति परिचालन गरिएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना दिने, हराएका व्यक्ति तथा सामान खोज्न सहयोग गर्ने र यात्रुका गुनासा सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ। चाडपर्वको सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वन क्यामेरा, ड्रोन र तालिम प्राप्त कुकुर परिचालन गर्ने प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी तथा डिजिटल सूचनाको विश्लेषण समेत गर्नेछ। लामो दूरीका सार्वजनिक सवारी साधनको चालक अनुमति पत्र, मादक पदार्थ सेवन, सीट क्षमता भन्दा बढ़ी यात्रु राखे नराखेको र सवारीको यान्त्रिक अवस्थाबारे समेत जाँच गरिने प्रहरीले जनाएको छ। यसै गरी बैंक तथा वित्तीय संस्था, बस पार्क, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय क्षेत्र, प्रमुख बजार र भीड़भाड़ हुने स्थानमा सुरक्षा निगरानी बढ़ाइनेछ। प्रहरीले अनलाइन शपिङका नाममा हुने ठगीबाट जोगिन तथा कसैले माग्दैमा ओपीटी पिन र पासपोर्ट लगायतका गोप्य विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नागरिक तथा सरकारवाला निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा बढ़ी भाड़ा असुल्ने कार्य नियन्त्रण गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला, कारण, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरको अध्यक्षतामा आज बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन परिषदको बैठकले उपभोक्ता अधिकार संरक्षण र सुरक्षित यातायात व्यवस्थापनका लागि अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो। मन्त्रालयका सचिव भरत मणि पाण्डेका अनुसार घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, आपूर्ति र मूल्य सूचीको नियमित अनुगमन गरिनेछ। यस्तै यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा तोकिए भन्दा बढ़ी भाड़ा असुल्ने, क्षमता भन्दा बढ़ी यात्रु राख्ने तथा यात्रुको सुरक्षामा लापरवाही गर्ने सवारी साधनमाथि निगरानी बढ़ाइनेछ। उपभोक्ताका गुनासो सम्बोधन गर्न क्यूआर कोड, टोल फ्री नम्बर र हटलाइन मार्फत सुनवाईको व्यवस्था मिलाउन तथा बजार अनुगमनका लागि तत्काल टोली गठन गर्न पनि बैठकले निर्देशन दिएको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका उडार नम्बर 4 बराईपुरमा पहिलो पटक एआई प्रविधिको प्रयोग गरी सक्रिय क्षयरोग खोज पड़ताल शिविर शुरू भएको छ। महाराजगंज नगरपालिकाको सहयोग जनस्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र बीएनएमटी नेपालको प्राविधिक सहकार्यमा शिविर संचालन गरिएको हो। शिक्षा, उद्यम, रोजगार र पूर्वाधार स्थानीय विकासको आधार हो, हामी क्षय अन्त्य गरौं भन्ने मूल नाराका साथ अभियान शुरू गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। शिविरमा खकार परीक्षण र शंकास्पद बिरामीहरूको गहिरो जाँच गरी क्षय भएको नभएको पत्ता लगाइनेछ। चण्डोल आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर बसुल्ला खानका अनुसार लुम्बिनी प्रदेशमै भित्रिएको यो एआई प्रविधि क्षयरोगको पहिचानका लागि एकदमै प्रभाव हो। शिक्षा, उद्यम, रोजगार र पूर्वाधार स्थानीय विकासको आधार हो, हामी क्षय अन्त्य गरौं भन्ने मूल नाराका साथ अभियान शुरू गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। शिविरमा खकार

खानले बताउनु भएको छ शिविरमा हालसम्म 70 जना भन्दा बढ़ी स्थानीय नागरिकको स्वास्थ्य जाँच गरिसकिएको बीएनएमटी के टेक्निकल सपोर्ट प्रकृति भण्डारीले जानकारी दिनुभएको छ। नेपाल सरकारले सन् 2030 सम्ममा नेपालबाट क्षयरोग पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ। सही लक्ष्यलाई सघाउन र स्थानीय स्तरमा रहेका क्षयरोगीलाई समयमा उपचारको दायरामा ल्याउन यो शिविर कोसे ढुंगा साबित हुने स्वास्थ्य कार्यालयले विश्वास व्यक्त गरेको छ। कपिलवस्तुको बाढगंगा नगरपालिका स्थित चप्पर गाउँमा कपड़ा बैंकको शाखा स्थापना गरिएको छ। सो विवेकले लिनुहोस्, सोही विवेकले दिनुहोस्। कपड़ामा हुने फजुल खर्च बचाएर आफ्नो स्वास्थ्य र छोराछोरीको शिक्षामा लगानी गरौं भन्ने मूल नाराका साथ सोमबार कपड़ा बैंकको उद्घाटन गरिएको हो। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कपड़ा बैंकको उद्घाटन गर्दै स्थानीय नागरिकका आवश्यकता पहिचान गरी कोही पनि घाँसबास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कपड़ा बैंक स्थापना गरिएको बताउनुभयो। उहाँले कपड़ा बैंकमा आवश्यकता अनुसार कपड़ा लिन र आफूसँग भएका उपयोगी कपड़ा अरूलाई दिन सकिने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो। कपड़ाको निश्चित मूल्य नतोकी सेवाभावका साथ आफूले चाहेको रकम दिएर कपड़ा लिन सकिने व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यस अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। महानायक राजेश हमालको संरक्षण तथा नेपाल स्वयंसेवक संघको समन्वयमा कपड़ा बैंक स्थापना गरिएको हो। यसले आर्थिक अवस्था कमजोर भएका तथा आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा कपड़ा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वरिष्ठ समाजसेवी उमानाथ पौडेल, नगर सभापति विष्णु नेपाने, उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष डोलक राम घिमिरे लगायतले कपड़ा बैंक स्थापना गर्ने कार्य उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेल, स्थानीय समाजसेवी, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी र इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कपड़ा बैंकको अवधारणाले प्रयोग गर्न मिल्ने कपड़ाको पुनः प्रयोगलाई प्रोत्साहन गर्दै आवश्यकतामा रहेका व्यक्तिसम्म कपड़ा पुर्याउने र सामाजिक सहयोगको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले स्थानीय विकास, वातावरण संरक्षण र समुदायको हितका लागि सामुदायिक वन तथा स्थानीय सरकार बीचको सहकार्य महत्वपूर्ण रहेको बताउनु भएको छ। नवपर्वा सामुदायिक वन उपभोक्ता समूहको 16 वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। त्यस्तै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटियाले वनको संरक्षणसँगै वैज्ञानिक तथा दिगो व्यवस्थापनमा जोड़ दिनु भयो। वनलाई काठ तथा दाउराको स्रोतका रूपमा मात्र नहेरी जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर व्यवस्थापन गर्नुपर्ने उहाँले धारणा राख्नु भएको थियो। सभामा समूहका अध्यक्ष डिलीराज रेग्मीले सामुदायिक वनले संरक्षण, विकास र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। वनको दिगो व्यवस्थापन, आय आर्जनका कार्यक्रम संचालन तथा सामाजिक विकासका गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उपाध्यक्ष मित्रलाल कडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रममा सचिव सीता भूषालले कार्यक्रम संचालन गर्नुका साथै सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी कोषाध्यक्ष लक्ष्मी भूषालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बाढगंगा नगरपालिका वडा नम्बर 8 वडाध्यक्ष बाबुराम अर्याल, छिमेकी सामुदायिक वनका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा वन उपभोक्ताहरूको सहभागिता रहेको थियो। वन संरक्षण, वैज्ञानिक व्यवस्थापन, वन पैदावारको सदुपयोग तथा उपभोक्ताको हितमा सामुदायिक वनले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गरिएको थियो। सभामा आगामी आर्थिक वर्षका लागि 5,31,28,000 रूपियाँको वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरिएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ। अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

0: गाउँपालिका भित्रका विभिन्न व्यवसायीहरूको सहभागितामा अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा आर्थिक ऐन 2083ले उपलब्ध गराएका छूट तथा सुविधा सहित आयकर ऐन 2058, मूल्यावृद्धि कर ऐन 2052 र अन्तर शुल्क ऐन 2058का प्रमुख प्रावधान बारे जानकारी गराइएको छ। आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत रामकृष्ण श्रेष्ठको समजकत्वमा सम्पन्न कार्यक्रममा कर सम्बन्धी व्यवस्था, करदाताको दायित्व, कर प्रणाली तथा कानूनी प्रावधानका विषयमा जानकारी दिँदै अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले समयमै कर तिर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउनु भएको छ। उहाँले कर सम्बन्धी दायित्व पूरा गर्दै राज्यको राजस्व संकलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले विभिन्न व्यवसाय तथा पसल अनिवार्य रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गर्नुभएको छ। उहाँले व्यवसायलाई प्रचलित कानूनी व्यवस्था पालना गर्दै आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। करदाता कर सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, करको दायरामा ल्याउने तथा कर प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल 28 नम्बर गढ हेउका कपिलवस्तु तथा त्यसका मातहतका इकाईहरूले जिल्लाका विभिन्न स्थानबाट गैरकानूनी रूपमा ओसार पसार भइरहेका लत्ता कपड़ा, किराना सामग्री, मोबाइल, मोटर पार्ट्स र एउटा मोटरसाइकल गरी करिब 10,74,000 रूपियाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी परीक्षक गोपाल अधिकारीका अनुसार सीमावर्ती क्षेत्रबाट राजस्व छरी गरी नेपाल भित्राउँदै गरिएका र व्यवहारसी अवस्थामा भेटिएका उक्त सामानहरू सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको, बरामद गरिएका सामग्रीहरूमा रेडीमेड कपड़ा, किराना तथा खाद्य सामग्री, मोबाइल तथा मोटर पार्ट्स, मोटरसाइकल एक थान नियन्त्रणमा लिई सम्पूर्ण सामानहरू आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरी पैठरी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढ़ाएको छ। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ, दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु, मोबाइल 9867-47-24-55 मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एड्रेस बैंक नजिकै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर, गुल्मीको रिसुङ्गा विमानस्थलमा 4 महिनापछि हवाई उडान पुनः शुरू भएको छ। मौसम प्रतिकूलताका कारण गत जेठ 24 गतेदेखि बन्द रहेको उडान मंगलबारदेखि सञ्चालनमा आएको नेपाल एयरलाइन्स रिसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मौसममा सुधार आएसँगै उडान शुरू गरिएको हो। वर्षामा बाक्लो बादल, हुस्सू र खराब मौसमका कारण विमानस्थलबाट नियमित उडान प्रभावित हुँदै आएको छ। हिउँदमा पनि बाक्लो हुस्सो लाग्दा उडानमा समस्या हुने गरेको छ। यात्रुको सुविधालाई ध्यानमा राख्दै अहिले साताको 3 दिन आइतबार, मंगलबार र शुक्रबार उडान हुने तालिका मिलाइएको छ। आइतबार र मंगलबार काठमाण्डुबाट बिहान 7:15 बजे र रिसुङ्गाबाट काठमाण्डुका लागि बिहान 8:15 उडान हुनेछ। शुक्रबार भने काठमाण्डुबाट बिहान 6:20 बजे र रेसुङ्गाबाट बिहान 7:20 बजे उड़ान हुने स्टेशन प्रमुख थापाले बताउनु भएको छ। यसैबीच हवाई भाड़ा बढ़ेपछि यात्रु प्रभावित भएका छन्। यसअघि रेसुङ्गाबाट काठमाण्डु जाने भाड़ा 7,300 रूपियाँ र काठमाण्डुबाट रेसुङ्गा आउने भाड़ा 7,500 रूपियाँ थियो। अहिले बढ़ेर क्रमशः 10,510 र 10,710 रूपियाँ पुगेको छ। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाड़ा बढ़ेको बताइएको छ। स्थानीयले यात्रुको सुविधालाई ध्यानमा राख्दै हवाई भाड़ा समायोजन गरी खटाउन माग गरेका छन्। नेपालगंज स्थित जमुना नाकामा भन्सार जाँचमा कड़ाई गरिएपछि सीमावर्ती भारतीय बजार रूपैडियामा दशैंको किनमेल गर्ने नेपाली उपभोक्ताको संख्या खटेको छ। विगतका वर्षमा दशैंका बेला नेपाली ग्राहकले भरी भराव हुने रूपैडिया बजार यस पटक भने सुनसान देखिएको छ। भन्सार नियम अनुसार 500 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान ल्याउँदा भन्सार जाँच गर्नुपर्ने भएपछि सीमापारी किनमेल गर्न जाने उपभोक्ता खटेका हुन्। नेपालगंज उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठका अनुसार सीमानाकामा कड़ाई र लामो समय लाइन बस्नुपर्ने समस्याले पनि आवागमन खटेको हो। यद्यपि सीमापारी किनमेल खटे अनुसार स्थानीय बजारमा कारोबार नबढ़ेको नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बताउनु भएको छ। चाडपर्वका बेला नेपाली बजारमा मूल्य वृद्धि र वस्तुको अभाव हुन नदिन बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। लुम्बिनी पोखरा भरतपुरलाई जोडेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सिल्भर ट्रायंगल अवधारणालाई कार्यान्वयनमा लैजाने पहल अघि बढ़ाइएको छ। तीनैवटा स्थानीय तहबीच भएको समझदारी अनुसार पर्यटन विकास संयुक्त प्रचार प्रसार व्यावसायिक सहकार्य र एकीकृत पर्यटकीय प्याकेज निर्माणमा जोड़ दिएको हो। कार्यक्रममा पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्राकृतिक पर्यटन र लुम्बिनीलाई सांस्कृतिक तथा धार्मिक पर्यटनसँग जोडेर प्रवर्धन गर्नुपर्नेमा जोड़ दिएको थियो। साथै पर्यटकको बसाई लम्ब्याउन डिजिटल प्रचार प्रसार बढ़ाउन र तीनवटै गन्तव्यबीच यातायात तथा पर्यटकीय सुविधा विस्तार गर्नुपर्नेमा सुझाव दिएको छ। कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको तुलसीपुर शाखा कार्यालय प्रशासनिक अधिकृत भएको भन्दै मकै जोन कृषि कार्यक्रम मार्फत ट्र्याक्टर भैंसी पालन तथा गोठ सुधारको कार्यक्रम दिलाई दिने प्रलोभन देखाएर 11,54,732 रूपियाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। दाङको गढवा गाउँपालिका दुई पचैयाका 60 वर्षीय सहजराम अन्सरी सहित पाँचजनाको जाहेरीका आधारमा बाँकेको टुरुवा गाउँपालिका पाँच बालापुरका 24 वर्षीय नवीन यादव अरविन्द्र कुमार नाम बताउने र बाँकेको नेपालगंज उपमहानगरपालिका 11 बस्ने 39 वर्षीय काँसीराम बुढा थोकीलाई असोज 25 गते पक्राउ गरिएको हो। पछिल्लो समय नेपालगंजका विभिन्न सड़क चोक तथा गल्लीमा सामुदायिक कुकुरको संख्या बढ़दै जाँदा स्थानीयवासी त्रसित बनेका छन्। दिनभर सड़कमा सुत्ने र साँझ परेपछि पैदल यात्री तथा सवारी साधनतर्फ झम्टने कुकुरका कारण दुर्घटनाको जोखिम समेत बढ़ेको स्थानीयले बताएका छन्। सड़कमा सुतिरहेका कुकुरले अचानक झम्टिँदा स्कूटर साइकल र मोटरसाइकलमा सवार व्यक्ति लड्ने गरेको नेपालगंज 11 ईदगाह रोडका ज्ञान सिद्दिकीले बताउनु भएको छ। उहाँले कुकुरले छम्टिँदा स्कूटरबाट खसेर आफू पनि खाइते भएको जानकारी दिनुभयो। कतिपय स्थानमा सड़क बत्तीको पर्याप्त व्यवस्था नहुँदा कुकुरका कारण हुने जोखिम थप बढ़ने गरेको छ। यात्रुलाई बासी सडेगलेको र अस्वच्छ खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गरिने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी, बासी तथा झिंगा फन्केका खाना बिक्री गर्ने र तोकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्नका लागि चालकलाई विभागले निर्देशन दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन समेत आग्रह गरिएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। चाडपर्व सुरक्षामा देशभर 50,000 बढ़ी प्रहरी परिचालन, ड्रोन र तालिम प्राप्त कुकुरबाट निगरानी, लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, महाराजगंजमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग खोज पड़ताल शुरू, 70 बढ़ीको स्वास्थ्य जाँच, चपरगाउँमा कपड़ा बैंक स्थापना, आवश्यकतामा रहेका नागरिकलाई सहज रूपमा कपड़ा उपलब्ध गराइने, पुनः उपयोगलाई प्रोत्साहन, कपिलवस्तुमा 10,00,000 बढ़ीका अवैध सामान र मोटरसाइकल बरामद, आवश्यक कार्यवाहीका लागि फन्सार कार्यालय पुछाइयो, र 4 महिनापछि रेसुङ्गा विमानस्थलमा हवाई उडान शुरू, साताको 3 दिन उडान हुने, भाड़ा 10,000 माथि। हवस् एफएम ब्यान्डको 89.2 सँगसँगै वेबसाइट www.budawaj.com, हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
5: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया, कपिल वस्तु।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एड्रेस बैंक नजिकै।
1: कृषक वर्गको लागि सूचना, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समय नै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द, कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु,
9: मोबाइल 9867-47-24-55
1: मा सम्पर्क राख्न सक्नुहुनेछ।
2: अनि सुन्नुहोस् त, आलुको बिउ उचित मूल्यमा पाइन्छ।
7: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी, उमङ्ग र उत्साह ल्याओस्। आर्थिक गतिविधि चलायमान बन्दै जाओस्। स्थानीय उत्पादन, उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग, व्यवसाय, उद्यमी, ग्राहक, कर्मचारी, श्रमिक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्ट्सको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बारगंगा 11 बरुवा कपिलवस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 9554-53015 र 9557-50-757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रङले सजाउनुहोस् र चाड पर्वको खुसीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रङ, तपाईँको खुशी।
11: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: मधौलिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 9857-50-358।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हिमतालमा पहिरो खस्दा बूढी गण्डकीमा आकस्मिक बाढ़ी आएको सरकारी अध्ययन टोलीको निष्कर्ष। भोटेकोशी बाढ़ीका कारण बेपत्ता भएकाहरूको विवरण एकिन गरिँदै होल्डिङ सेन्टरमा बस्ने घट्दै।
1: होल्डिङ सेन्टर 37 17 भए र 5000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा अहिले 1085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि चुनावले बनाउँदैछौ।
0: सार्वजनिक यातायातका यात्रु अखाद्य वस्तु खाएर बिरामी परे चालक र बस धनी कार्यवाहीमा पर्ने। चाडबाड लक्षित अनुगमनमा तीव्रता। सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य।
2: हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
0: प्रस्तावित न्यायाधीशहरूसँग आज पनि संसदीय समितिमा छलफल। वन र भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी। अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानमा सजिलो हुने।
3: जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्राकृतिक विपद रोक्न नसकिए पनि पूर्व तयारीबाट जनधनको क्षति घटाउन सकिन्छ भन्ने उदाहरण बूढी गण्डकी नदीमा आएको बाढ़ीले देखायो। पाँचजना सम्पर्कविहीन त छन् नै, पूर्व सूचनाका कारण थप क्षति कम गरेको स्थानीयवासीहरूको भनाई छ। हिमाली क्षेत्रमा बाढ़ीको जोखिमका बीच जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली र सुरक्षित स्थानान्तरणलाई भने सरकारले विशेष प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उङदी लुङ खोलाको उच्च हिमाली क्षेत्रमा हिम पहिरो र ठूला अरू पहिरो खस्दा बूढी गण्डकी नदीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलन अनुसार उक्त पहिरोबाट करिब 3.5 म्याग्निच्युडको भूकम्प बराबरको शक्ति उत्पन्न भएको थियो। यही असोज 25 गते बिहान करिब 4:20 चामर हिमाल र सेउराङ्गी हिमाल बीचको उङदी लुङ खोलाको सिरानमा पहिरो गएको प्रतिवेदनमा उल्लेख छ। करिब 5,500 मिटर उचाइमा रहेको हिम नदीबाट हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो खसेको विभागले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ी र त्यसपछिका अरू विपदको प्रभाव र पुनर्लाभको कामको बारेमा आज भोटेकोशी एवं काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा छलफल भएको छ। गृह सचिव केदारनाथ शर्माले भदौ 10 रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 अझै होल्डिङ सेन्टरमा रहेको जानकारी दिनुभयो।
1: होल्डिङ सेन्टर 37 भए र 5,000+ जनसंख्या नागरिकहरू भएको ठाउँमा अहिले 1085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि चुनावले बनाउँदैछौ। 1085 पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दा पुनस्थापना काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। सँगसँगै आश्विन असोजको 8-11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। काली गण्डकी कोरिडोर लगायत 13 जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सङ्क्रमण क्षेत्र घोषणा गरौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि ध्यान दिनु पर्यो, किनकि अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ असोज 8-11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सङ्क्रमणग्रस्त क्षेत्र घोषणा गर्यो। सँगसँगै घरबाट पनि निर्णय गरौँ।
5: बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणीकरण प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
6: प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै प्रभावमा नपरेका, बाँकी चाहिँ 75 जिल्ला चाहिँ प्रभावमा परेका हुनाले 75 जिल्लासँग हिजो मात्रै हामीले सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटपट्टि आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ एनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ।
5: उहाँले बाढ़ीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया सहज हुँदै जाने बताउनुभयो। यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालकलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने जनाएको छ। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाईको कमी बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तोकिएको भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदाको नियमित अनुगमन गरिरहेको दावी गरेको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 जना थप कर्मचारी परिचालन गरिएको छ।
2: बजारमा चाहिँ कृत्रिम अभाव र उपभोक्तालाई अप्ठ्यारो नपरोस्, उपभोक्ता समस्या नपरोस् भन्ने हिसाबले काम गरिरहेको अवस्था छ। चाडपर्व लक्षित मन्त्रालय माननीय मन्त्रीज्यूको पनि निर्देशन त्यही हिसाबले त्यसै चाडपर्व लक्षित चाहिँ उपभोक्तासँग सम्बन्धित विषयहरूमा यो दशैं तिहार जस्ता चाडपर्व र छठसम्मलाई हेरेर उपभोग्य व्यक्तिहरूको वस्तुहरूको चाहिँ सहजता सहज आपूर्ति र व्यवस्थापनमा चाहिँ हामीले गर्नुपर्ने कामहरूलाई अहिले जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लाहरूमा चाहिँ एउटा समिति पनि बनेको छ।
5: काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गर्दै सञ्चालन गरिएको सबै ब्राण्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिण्डर साँटफेर सेवा भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बुधबारसम्म मात्र संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्नेछ। बिहिबारदेखि उपभोक्ताले पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्नुपर्नेछ। त्यसैका बेला ग्यास खरिदमा सहजता ल्याउन शुरू गरिएको उक्त व्यवस्था अन्तर्गत जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर पाइप पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने सुविधा दिएको थियो। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल ओमान सम्बन्ध सुदृढ बनाउन 4 वर्षीय रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ। उहाँले श्रम कूटनीति आर्थिक साझेदार र जलवायु कूटनीतिलाई प्रमुख प्राथमिकतामा राख्नु भएको छ। ओमानमा कार्यरत करिब 25,000 नेपाली श्रमिकको हक हित सुरक्षा र सीप विकासमा जोड़ दिँदै उहाँले कृषि पर्यटन नवीकरणीय ऊर्जा र वैदेशिक लगानी प्रबन्धन गर्ने योजना अघि सार्नु जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीले नेपालमा साना तथा ठूला लगानीका अवसर भित्राउन पहल गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिको बैठकमा उहाँले दुई देशको राष्ट्रिय हित अनुकूल आर्थिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संयुक्त राष्ट्रसंघमा 21 वर्ष काम गरेको अनुभव उपयोग गर्दै जर्मनीसँग सम्बन्ध विस्तार गर्दै 24 वर्षदेखि अलपत्र नेपाली सरकारी सम्पत्तिको दीर्घकालीन समाधान खोज्ने सीधा हवाई उडान पुनः सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई आई भोटिङको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो।
7: ठूला ठूला लगानी मात्रै होइन, साना साना पनि भित्रन सक्ने अवसरहरूलाई चाहिँ ग्राप गरेर र दुवै मुलुकको राष्ट्र हित नबाँच्ने गरी त्यहाँ अवसर छ सम्भावना छ भने त्यसलाई चाहिँ परिणाममा लैजाऊ भन्ने छ। यो कुराहरू चाहिँ मेरो अहिले मैले युएनमा 21 वर्ष काम गर्दा मेरो वान अफ दि स्किल चाहिँ पार्टनरसिप र एडभोकेसी पनि हो। जुन एडभोकेसी पहिला मैले हजुरहरूसँग गरेँ, पोलिटिकल पार्टीहरूसँग गरेँ, अब एक्टरहरू परिवर्तन हुनुभएको छ। अब म चाहिँ यहाँका मान्यज्यू होइन, अब म जर्मनको मान्यज्यूहरूसँग गरेर आफ्नो सक्दो चाहिँ निष्ठासँग चाहिँ यसलाई अगाडि बढाउने कोसिस गर्छु।
5: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुईवटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज दिउँसो वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। अध्यादेश जारी गर्दा के फाइदा हुन्छ भनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश भट्टलाई सोधेका छौं।
8: दलित भूमि सुकुम्बासी र अवैध बसोबास व्यवस्थाहरूको विषय छ नि, केही कानूनी रिक्तता योभन्दा अघिल्लो पनि हामीले अध्यादेश जारी गरेर केही समितिहरू गठन गरेर कामहरू शुरू गरेका थियौँ, त्यो अध्यादेश चाहिँ स्वीकृत हुन सकेन अनि त्यसपछि कानूनी रिक्तता भयो होइन, त्यो रिक्तता लगायत अनि केही भूमि सम्बन्धी जस्तो विभिन्न प्रकारका जग्गाहरूमा रहेका मानिसहरूलाई चाहिँ जुन जग्गा दिन नसकिने अवस्था थियो त्यसलाई कानूनबाट संशोधन गरेर यो जग्गा दिने कामलाई चाहिँ अलिक द्रुतता दिन भनौँ न शीघ्रता दिनको लागि पनि केही कानून सुधार गरिएको छ त्यसमा।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियो बारे अनुसन्धानको काम अघि बढ़िरहेको जानकारी दिनुभएको छ। पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम शुरू गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढ़ाइसकेको जानकारी दिनुभयो।
9: पार्टीको संयन्त्रमा छलफल भएर अहिले यो पार्टीको अनुशासन आयोगमा यो विषय पठाइएको छ। अनुशासन आयोगले आवश्यक अध्ययन गर्ने अनुसन्धान गर्ने कुराहरू गर्छ, त्यो अनुसन्धानलाई टुङ्गोमा नपुर्याउँदासम्म यो पदीय र पार्टीको अनुशासन भित्रै रहने गरी खगेन्द्र सुनाज्यूलाई चाहिँ पदीय हिसाबमा कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन पनि जारी गरिसकेका छ।
5: साझा खबरमा अब खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग दुईमा आज ओमानलाई 113 रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जीत हो। जीतका लागि 264 रनको लक्ष्य पछ्याइएको घरेलु टोली ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, अर्जुन कुमारले 40, ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। करण केसीले 16 बलमा अभिजित 40 रन जोड़े। यो नेपालको 13 जीत हो। 28 अंक सहित नेपाल छैटौं स्थानमा कायम छ भने ओमान 33 अंक सहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानाडासँग खेल्नेछ। यसअघि नेपालले क्यानाडालाई 24 रनले हराएको थियो।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क संकलनमा परिवारका सदस्यको भूमिका।
10: निवेदन पेश गर्न पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसपछि सँगसँगै शो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो शो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बूढी गण्डकी नदीको बाढ़ी र प्रभावितको पुनस्थापनामा गरिएको काम कारवाही, विशेष कुराकानी सहितको हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं,
0: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
14: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
16: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
15: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
16: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
15: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
16: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
15: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
17: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बडा दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन्। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घर घरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ। नेपाली कांग्रेसको सहमहामन्त्री खुला तर्फमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। 15 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खतिवडा 2919 र शिवाकोटी 2172 मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो। खुलातर्फ सहमहामन्त्रीमा 9 प्रतिस्पर्धा गरेको कांग्रेस नेताहरूले बताएका छन्। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महिला खुलातर्फ 15 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार भाषणा थापा सर्वाधिक 5193 मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएको पनि कांग्रेस नेताहरूको भनाइरहेको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
19: रसुवा भटेकोसी बाढ़ीमा तपाईंका कोही आफन्त बेपत्ता हुनु भएको छ। सरकारले बेपत्ता व्यक्तिहरूको यकीन गर्ने काम थालेको छ। यसका लागि बेपत्ता भएका व्यक्तिको घर परिवारका सदस्यले आफ्नो वडा कार्यालयमा पुगेर निवेदन दिन सक्नुहुन्छ।
10: जो सब अथवा जो बेपत्ता हुनुहुन्छ उहाँहरूको स्थायी ठेगाना भएको स्थानीय तहको वडामा सम्पर्क गरेर निवेदन दिन सक्नुहुन्छ। मुख्य रूपमा चाहिँ पेश गर्नुपर्ने कागजात भनेको एउटा चाहिँ निवेदन पेश गर्नु पर्यो कि हाम्रो मान्छे चाहिँ बेपत्ता भएको हो भन्ने कुरा, त्यसको ढाँचा हामीले राखिदिएका छौँ। त्यसै सँगसँगै सो घोषणा पनि गर्नुपर्ने हुन्छ, त्यो मान्छे चाहिँ त्यही बाढीमा चाहिँ बेपत्ता हुनुभएको हो, यो कुरा सही हो साँचो हो भन्ने किसिमले उहाँहरूले चाहिँ त्यो सो घोषणा फारम पनि भर्नुपर्ने हुन्छ। जो निवेदन दिने मान्छे हुनुहुन्छ त्यो नजिकको एकाघरको परिवारको हुन सक्नु होला। अब एकाघरको परिवार नभएको खण्डमा सम्बन्धी वडा अध्यक्षले पनि यो निवेदन दिन सक्ने व्यवस्था हामीले गरेका छौँ। बेपत्ता व्यक्तिसँग नाता खुल्ने चाहिँ कागजातहरू हुन सक्छ, राष्ट्रिय परिचय पत्र अथवा तपाईँको चाहिँ नागरिकताको प्रमाणपत्र अथवा चाहिँ तपाईँको अरू कुनै कागजातहरू हुन सक्छ। बेपत्ता भएका व्यक्तिको पनि त्यो कागजातहरू पेश गर्नु पर्यो यदि छ भने सम्भव भएसम्म, र त्यो चाहिँ जसले चाहिँ यो हाम्रो चाहिँ मान्छे बेपत्ता हुनुभएको छ भनेर चाहिँ निवेदन दिनुहुन्छ उहाँले पनि त्यो पहिचान खुल्ने उहाँसँग नाता प्रमाणित हुने खालको चाहिँ कागजातहरू पेश गर्नुपर्ने हुन्छ, र त्यो पेस चाहिँ वडामा गर्नुपर्छ। वडामा भएपछि वडा समितिले निर्णय गरेर स्थानीय विपद जोखिम न्यूनीकरण व्यवस्था समितिमा पेश गर्छ। समितिले चाहिँ निर्णय गरेर जिल्ला विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिमा पेश गर्छ र जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणमा पठायो भने हामी 7 दिने सूचना निकाल्छौँ त्यसलाई दाबी विरोधका लागि र 7 दिने सूचना निकालिसकेपछि त्यसको एकिन विवरण चाहिँ कार्यकारी समितिमा जान्छ र कार्यकारी समितिले चाहिँ निर्णय गरेर नेपाल सरकारसँग चाहिँ पेश गर्ने र त्यसपछि मृत्यु घोषणा हुने व्यवस्था चाहिँ गरिएको छ।
19: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता राम बहादुर केसी। नुवाकोट तुप्चेकी संगीता नेपालको जस्तै बाढ़ीले तपाईँको पनि नागरिकता बगाएको छ। फेरि नागरिकता बनाउन सीडीओ कार्यालय जाँदै गरेकी संगीताको कुरा सुनौ।
20: बाढ़ीले सम्पूर्ण सबै बगाएर मेरो केही पनि नभगेर कागज पत्र बनाउनलाई गोडामा आएर उडाको सेवा लिएर सहयोग गरेर म अहिले नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय विद्युत जाँदैछु। अब हामीसित एउटा पुरानो प्रतिनिधि थियो, त्यही पनि कहीँ ओडाहरूमा बसिरहेको हुन्छ होला, सबैको प्रशासन हुन्छ, त्यो ओडा केही नभए ठाउँमा चाहिँ ओडाबाट सिफारिस लिँदाखेरि पुरानो प्रतिनिधि हो भने अलिक सघाउँछ र सहिलो हुँदो रहेछ। त्यो भएपछि अनि अब ओडामा चाहिँ ओडा सेवा लिने, ओडाको सहयोग गराउने, ओडा सेवा फरहरू सबै सब पुरै बाढीले बगाएर केही नरहेकोले तुरन्त नाता बनाइदिनु भनेर सिफारिस दिदी बनाइदिनुहुन्छ ओडा अध्यक्षज्यूले, त्यही बनाए त्यही लिएर जिल्लामा जान्यौँ हामी। पैसा लाग्दैन, 1 रुपियाँ पैसा तिरे छैन हामीले अहिलेसम्म। दुईटा फोटो चाहिन्छ है, चाहिन्छ दुईटा फोटो, यहाँ एउटा फोटो यहाँ एउटा वहाँ दुईटा फोटो चाहिन्छ।
19: हराएको वा नष्ट भएको नागरिकताको फोटोकपी छ भने झनै राम्रो। फोटोकपी नभए पनि आफ्नो वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपिको फारम भर्नुपर्छ अनि जिल्ला प्रशासन कार्यालयले तपाईंलाई नागरिकताको प्रमाणपत्र दिन्छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बूढी गण्डकी बाढ़ी प्रभावितका लागि सरकारको राहत र पुनस्थापना अभियान
21: जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
0: बाढ़ी प्रभावितको समस्या र समाधानका लागि भएका पहल संवाद केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
19: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
19: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
19: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष संवाद श्रृंखला हेलो मौसम।
22: बूढी गण्डकी बाढ़ीपछि प्रभावितहरूको राहत तथा उद्धारमा के भइरहेको छ? अब पुनः बाढ़ी आउने खतरा कति छ? तत्काल आपत पर्दा कति नम्बरमा फोन गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। बूढी गण्डकीमा बाढ़ी आएपछि अहिले सो क्षेत्रमा उद्धार तथा पुनस्थापनाको काम अघि बढ़ेको छ। यस्तो अवस्थामा सरकारले प्रभावितका लागि के काम गरिरहेको छ? पुनः बाढ़ी आउने सम्भावना कस्तो छ? आपत परे कहाँ र कसलाई सम्पर्क गर्ने? हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव शान्ति महससँग कुराकानी गरेका छौं।
21: सबैभन्दा पहिला म त्यहाँका बासिन्दाहरूलाई एसएमएस पठाउने, फर्स्ट रेस्पोन्डरहरूलाई तुरन्त प्रतिकारको लागि मोबिलाइज हुनको लागि भनेर फेरि त्यही अनुसारको जानकारी दिएर एसएमएस पनि पठायौं, र त्यो सँगसँगै हामीले विभिन्न सोसियल मिडियाहरू हाम्रो वेबसाइट मार्फत पनि सूचना गर्यौं भने हामीले तुरन्तै यो कमान्ड पोस्टको, विपद कमान्ड पोस्टको बैठक जुन चाहिँ कार्यकारी प्रमुखको अध्यक्षतामा हुन्छ, त्यो बैठक बसेर आवश्यक समन्वय, त्यसपछि त्यहाँको अवस्थाको जानकारी र सहजीकरण गर्ने काम गर्यौं भने मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स आफूले पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 शस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। चुमनुम्री गाउँपालिका 6 चाहिँ जुन पहिरो गएको र त्यहाँबाट चाहिँ अब पछि यहाँ अरू पालिकाहरू हुँदै पालिका 3 नम्बर पालिकामा पनि असर गरेको देखिन्छ भने त्यो सँगसँगै अब हाम्रो धादिङ, तनहुँ, चितवन, नवलपरासी, पूर्व र पश्चिम गोर्खा लगायत सबैभन्दा बढी गोर्खा भयो भने त्यसै अरू जिल्लाहरूमा पनि केही प्रभावहरू परेको छ। पक्की पुल 2, जोलुङ्गे पुल 2, जलविद्युत 3, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ। अहिलेसम्मको डेटा अनुसार त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3। बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
1: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्, केही छ?
21: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखियो र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली सुरु गर्नुपर्ने हो।
1: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
21: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं। त्यो सँगसँगै तर केही 1-2 स्टेसनहरू चाहिँ फेरि स्ट्राइक आउट भएको अवस्था पनि छ। त्यही भएर पछि चाहिँ केही समयपछि चाहिँ माथिल्लो लेभलको चाहिँ हामीले रियल टाइम डेटा पाउन सकेनौँ भने अलिक तल्लो स्तरको तलका ठाउँहरूमा चाहिँ तल्लो भेगको उस स्टेसनले चाहिँ हामीलाई रेड अलर्ट चाहिँ जारी नै गरिराखेको थियो। त्यही अनुसार पनि हामीले बाढी पूर्वानन्द महाशाखाबाट पनि एसएमएस जाने र प्राधिकरणबाट पनि एसएमएस जाने लगायतका हामीले फोन सम्पर्क विभिन्न हाम्रो ग्रुपहरू छ वाट्सएप ग्रुप लगायतका सोसियल मिडियाका ग्रुपहरू त्यो ग्रुपमा पनि हामीले तुरन्तै सूचना दिएको भएर त्यही अनुसार चाहिँ उहाँहरूले रेस्क्यु गर्नुभएको अवस्था।
1: अब बाढीको जोखिम छ कि छैन, नागरिकले आधिकारिक सूचना कहाँबाट पाउँछ?
21: अब बाढीको जोखिम ठ्याक्कै भन्ने विषय त अब बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो हामीले जुन एसएमएस 1 एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: अब यो घरबार विहीन भएका परिवारलाई बस्ने र खाने व्यवस्था कसले गर्छ? बाढीले खानेपानी विद्युत सड़क अवरुद्ध भएका क्षेत्रमा चाहिँ बोर्डिङ तत्काल के कस्तो व्यवस्था गरिएको छ?
21: मेनली अहिले जुनलाई जसलाई सुरक्षित स्थानमा राखिएको छ उहाँहरूलाई चाहिँ विशेष गरी चाहिँ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाले नै त्यहाँको समन्वय सहजीकरण र बन्दोबस्त गर्नुभएको छ भने केन्द्रीय तहबाट चाहिँ हामी संघीय सरकारको तह यताबाट पनि हामीले डाइरेक्टली उहाँहरूलाई के सामग्रीहरू राहतका चाहिन्छ अहिले बन्दोबस्तीका भनेर उहाँहरूसँग मागेर हामीले यहाँ काठमाडौँबाट पनि हेली र बाई रोडबाट पनि पठाइरहेको अवस्था छ।
22: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सुदूरपश्चिम प्रदेशमा विवाद र बहिष्कारका बीच बजेट पारित बिचौलिया मार्फत कमिशनको खेल भएको सत्तारूढ दलकै सांसदको आरोप। 15 दिनभित्र पूरक बजेट ल्याउने सहमति, प्रतिपक्षी कांग्रेस असन्तुष्ट, बजेटको छलफल नै बहिष्कार।
1: प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनिएको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु, धन्यवाद।
2: सेवा र कार्यका लागि प्रति संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्य प्रारम्भ हुन्छ।
3: प्रत्येक सांसदबाट 7-7 करोड़का योजनाहरू माग गर्नुभयो र समानुपातिक सांसदबाट 5-5 करोड़का योजनाहरू माग गर्नुभयो, तर प्रतिपक्षका सांसदहरूलाई मात्र त्यो योजनाहरू हाल्नुभएको छ। हामी प्रतिपक्षका सांसदहरूलाई कुनै पनि सांसदका योजनाहरू सम्बोधन भएन, त्यसमा समावेश भएको छैन।
0: बुढी गण्डकी बाढ़ीपछि अलपत्र 1000 पर्यटक र सहयोगी उद्धारको पर्खाईमा। भोटेकोशी बाढ़ीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा, राष्ट्रपति पौडेलद्वारा 2 अध्यादेश जारी। राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल संचालकलाई कार्यवाही हुने। काठमाडौँ उपत्यकाका मुख्य बजारहरूमा पशु पंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता। बिरामी खसी बोका र च्याङ्रा बेच्न पूर्ण रोक। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार

0: यो चाड़ पर्व में सीजी का साना घर ऐसी उपकरण किन्दा हरेक दुई हप्ता में हुने भाग्यशाली उपहार कार्यक्रम में सहभागी बनो। कुनै पनि पांचवटा उत्पादन को बंडल उपहार जीतने मौका पाऊ। साथ ही बम्पर में जोड़ी सहित वियतनाम भ्रमण वा मेघौली सेराई को यात्रा को मौका पनि। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सुदूरपश्चिम प्रदेशसभामा विवाद र बहिष्कारका बीच चालू आर्थिक वर्षको बजेटमाथि छलफल भएको छ। आर्थिक वर्ष शुरू भएको 87 दिनमा बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले विवाद र बहिष्कारका बीच नै प्रदेशसभामा बजेटमाथि छलफल गरेको हो। प्रदेश सभामुख भीमबहादुर भण्डारीले बजेटमाथि छलफल शुरू गर्न अघि 10 मिनटका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो। विशेष कारण बस भन्दै सभामुख भण्डारीले तत्कालै बैठक स्थगित गर्नुभएको थियो, जुन बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको छ।
3: मान्य सदस्यहरू, प्रदेश सभाको 8 अधिवेशनको 22 बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, विशेष कारण बस यो बैठक 10 मिनट पछि बस्ने गरी स्थगित हुन्छ।
2: बजेटमा सत्तारूढ़ दल नै विरोधमा उत्रिएका छन्। यसअघिको सरकार बजेट विवादकै कारण बर्खास्तमा परेको थियो। अहिले पनि बजेटकै कारण सुदूरपश्चिम सरकार संकटमा परेको छ। बजेट विवाद समाधान गर्न सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गते भित्र पूरक बजेट ल्याउने सहमति गरेको छ। तर प्रमुख प्रतिपक्षी कांग्रेसले भने बजेटमाथि छलफल हुने प्रदेशसभा बैठक नै बहिष्कार गरेको छ। कांग्रेसको बहिष्कारका बीच सभामुख भण्डारीले आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्ललाई बजेटमाथिको छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो।
3: मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्नुपर्नेको विधेयकमाथिको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब म आर्थिक मामिला मन्त्री मान्य चक्रबहादुर मल्ललाई सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 को नियम 139 को उपनियम 7 बमोजिम आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्नुपरेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सभामुख भण्डारीले समय दिएसँगै आर्थिक मामिला मन्त्री मल्लले बजेटमाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 को नियम 139 को उपनियम 7 बमोजिम आर्थिक वर्ष 2083-84 को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च
3: आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्नुपरेको विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सभामुख भण्डारीले समय दिएसँगै आर्थिक मामिला मन्त्री मल्लले

0: देश भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: अघिल्लो सरकारको बजेटमा व्यतिथि भएको भन्ने राजनैतिक समीकरण बदलेर बनेको सरकारले ल्याएको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरू झनक्क रिसाएका छन्। बिचौलिया मार्फत कमिशनको खेल भएको र पहुँचका आधारमा योजना बाँडिएको आरोप लगाएपछि सरकार दबावमा परेको छ। आर्थिक मामिला मन्त्री मल्लले 37.70 अर्ब रूपियाँको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो। मुख्यमन्त्री खगराज भट्ट र आर्थिक मामिला मन्त्री मल्लले बजेट निर्माणमा एकलौटी गरेको आरोप लगाएको छ। यसअघि असार 1 गते तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटप्रति तत्कालीन सत्ता साझेदार नेकपा एमाले असन्तुष्टि जनाएको थियो। बजेटमा व्यतिथि भएको भन्ने खर्च कटौतीको प्रस्ताव दर्ता गरिएपछि शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। त्यसपछि राजनैतिक समीकरण बदलियो र नेकपाका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। त्यति बेला बजेटमा व्यतिथि र बिचौलियाको प्रभाव रहेको भन्दै चर्को विरोध गर्ने नेता मध्ये अहिलेका मुख्यमन्त्री भट्ट पनि हुनुहुन्थ्यो। भट्ट अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमा उस्तै प्रश्न खेपिरहनु भएको छ। कांग्रेसले बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय समेत नगरेको बताएको छ। बजेट सत्तापक्ष र प्रतिपक्ष सांसदका बीचमा नै विभेद गरी आएको कांग्रेसले बताएको छ। त्यही कारण सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेसका सांसद एवं पूर्व आर्थिक मामिला मन्त्री प्रकाश बहादुर बमले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो।
2: प्रत्येक सांसदबाट 7-7 करोड़का योजनाहरू माग गर्नुभयो र समानुपातिक सांसदबाट 5-5 करोड़का योजनाहरू माग गर्नुभयो। तर प्रतिपक्षका सांसदहरूलाई मात्र त्यो योजनाहरू हाल्नुभएको छ। हामी प्रतिपक्षका सांसदहरूलाई कुनै पनि सांसदका योजनाहरू सम्बोधन भएन, त्यसमा समावेश भएको छैन। त्यसैले पनि हामीले त्यो यो बजेटमा सहभागी हुन हामीलाई ठिक लागेन, त्यसैले हामी आज बहिष्कार गर्यौं।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदलाई चाहिँ बजेट परेन, सत्तारूढ़ दलका सांसदलाई मात्रै बजेट विनियोजन भएको हुनाले यहाँले बहिष्कार गर्नुभएको
2: हो। त्यो पनि हो, त्यहाँमाथि आजसम्म उहाँहरूकै कारणले, सत्तापक्षकै कारणले रोकिएको बजेटमा आज उहाँहरू सत्तापक्षभित्र नै सहमति भएर निर्णय भएको छ। प्रतिपक्षलाई कुनै पनि महत्व दिइएको छैन, छलफल हुन पाएको छैन। हामीहरूसँग बैठकै नबसेर छलफलै नगरिकन उहाँहरूले एकैचोटि सांसदहरूलाई मात्र सहमति गराएर बजेट ल्याउने प्रयास गरियो, त्यसमा हाम्रो पनि चित्त बुझेन। हामी त्यो साँची बस्नुको निमित्त मात्र, र अर्कोतिर बजेट बिचौलियाहरूको हातबाट बनेको छ भन्ने धेरै ठूलो आरोप लागेको छ। अर्थमन्त्रीका विरूद्धमा भौतिक पूर्वाधार मन्त्रीले अस्ति व्यङ्गात्मक एउटा कविताबाट नै यो कुराको प्रश्न पार्नु भएको छ। त्यो सबै कुराले गर्दाखेरि यस्तो बजेट जो सुदूरपश्चिम प्रदेश सरकारका निमित्त उपयुक्त पनि छैन र जनता पनि यो प्रति सकारात्मक छैनन्, त्यसै कारणले पनि हामीले यो बजेटमा हामी सहभागी हुनु हुँदैन भनेर आज मात्र हामीले आज बिहान 11 बजेसम्म पनि हामी सहमतिका निमित्त संसदमा उपस्थितिका निमित्त नै हामी तयार थियौं। यो 8-8 दिनसम्म बिहान बोलाउँदा साँझ जाने, साँझ बोलाउँदा बिहान भन्ने गर्दा हामी थाक्यौं, त्यसैले हामी आज सहभागी नहुने अब भनेर बहिष्कार गरेको हो।
1: सुदूरपश्चिम सरकार बजेट विवादका कारण धर्म रहेको देखिएको छ। कांग्रेसले आफू नेतृत्वको सरकारले ल्याएको बजेटमा विवाद गरेर सरकार ढालेको रिस पोख्ने उपयुक्त मौका पाएको छ। सत्तारूढ़ दलका सांसदलाई सरकारले फकाई फुल्याई गरेर बजेट पारित गरे पनि प्रतिपक्षी दल कांग्रेससँग भने संवाद नै गरेको छैन। यसले तत्कालका लागि बजेट पारित भए पनि विवाद कायमै रहने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
3: बूढी गण्डकी बाढ़ीपछि सोही क्षेत्रमा अझै 1000 पर्यटक तथा उनीका सहयोगी उद्धारको पर्खाईमा रहेको पाइएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले आज सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको छ। टानका अनुसार सियार खोला तथा बूढी गण्डकी नदी करिडोरमा रहेका चुमचेत, लोकपा, न्याकफेदी, फिल्म, सिर्दीवा, सल्लेरी, जगत, माछाखोला लगायत पर्यटकीय हब तथा आसपासमा पर्यटक तथा सहयोगी अलपत्र छन्। 400 भन्दा बढ़ी विदेशी पर्यटक र उनीहरूका 600 हाराहारी सहयोगी सदस्य अलपत्र रहेको देखिएको छ। अहिलेसम्म सरकारी स्तरबाट उद्धार हुन नसकेका र बीमा नीतिका कारण सम्बन्धित एजेन्सीबाट समेत उद्धार हुन नसकेका पर्यटकको विवरण टानले माग गरेको छ। प्राप्त विवरण आधारमा आवश्यक रणनीति तय गरी भोलिदेखि उद्धार पहल गर्ने टानले उल्लेख गरेको छ। यसअघि गृह मन्त्रालय मार्फत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्यटकको निजी स्तरबाट उद्धार गर्न थप अनुमति आवश्यक नपर्ने बताएको थियो।

राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल संचालकलाई कार्यवाही गरिने भएको छ। यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको छ। पूर्वाधार विकास मन्त्रालयमा भएको सरकारवाला पछिको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन चालकले सफा स्वच्छ र गुणस्तरीय खाना पाउने स्थान सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको होटल तथा रेस्टुरेन्टलाई उच्च प्राथमिकता दिई खाजा नास्ता र खानाका लागि सवारी रोक्नुपर्नेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 10 पदौको रसुवा बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम क्षणमा पुगेको जनाएको छ। आज सिंहदरबारमा बसेको भटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले यस्तो जानकारी दिनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले सरकारको सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्रीपरिषद सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको प्रवक्ता भण्डारीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गाली गरेको भनी सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। सांसद सुनार र ती महिलाबीच भएको भनिएको आपत्तिजनक अडियो रेकर्ड सोमबार लिक भएको थियो। यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले समेत आन्तरिक छानबिन थालेको छ। बिहिबार राष्ट्रपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपाले जनाएको छ। भारतको केरल राज्यको विधानसभाले प्रमुख निर्वाचन आयुक्त सीईसी ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ। बालवाला प्रमुख निर्वाचन आयुक्त विरूद्ध यस्तो प्रस्ताव पारित गर्ने केरल भारतकै पहिलो राज्य व्यवस्थापिका बनेको छ। कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रण्टका नेता तथा मुख्यमन्त्री भीडी सतीशनले प्रस्ताव पेश गरेका थिए। र बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमानमा भइरहेको श्रृंखलामा लगातार दोस्रो जीत हासिल गरेको छ। आज अल अमेरत क्रिकेट ग्राउण्ड मिनी स्ट्रीट टर्फ वानमा भएको खेलमा नेपालले ओमानमाथि 113 रनको जीत हासिल गरेको छ। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भएको थियो।

0: पहाड़।
1: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
3: जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
9: नेपालमा इन्टरनेटको मूल्य बढेको छैन भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरण कागजी चेतावनी दिइरहेको छ, तर यता बजारमा इन्टरनेट प्रदायकहरूले सस्तो प्याकेज हटाएर उपभोक्तालाई महँगो लिन बाध्य पारिसकेका छन्। अचम्मको कुरा त के छ भने, कम्पनीहरूको यो चलाखी कानूनी बाटो अनुसार गल्ती देखिँदैन, जसका कारण दूरसञ्चार प्राधिकरण पूर्ण रूपमा निरीह बनेको छ। कारवाही गर्ने भनिए पनि प्राधिकरणसँग कुनै ठोस आधार छैन, र अन्तिममा यसको मारमा भने सोझा उपभोक्ता परिरहेका छन्। ओल्डलिङ्क, सुबिसु, भायोनेट र क्लासिक टेक जस्ता निजी क्षेत्रका ठूला इन्टरनेट सेवा प्रदायकहरूले सिधै शुल्कको दर बढ़ाएका होइनन्, उनीहरूले कानूनको छिद्र प्रयोग गरेर बजारमा उपलब्ध 50 MBPS कमका सस्ता र सर्वसुलभ प्याकेजहरूले पूर्ण रूपमा बन्द गरिदिएका छन्। नयाँ कम्पनी सिजीनेटले समेत पुराना सस्ता प्लान हटाएर महँगा प्याकेज लिन ग्राहकलाई म्यासेज पठाउन थालिसकेको छ। सस्तो विकल्प नै नभएपछि उपभोक्ता महँगो प्याकेज किन्न बाध्य छन्। नियम अनुसार नयाँ शुल्क लागू गर्नुभन्दा 3 महिना अगावै प्राधिकरणबाट स्वीकृति लिनुपर्छ। प्रदायकहरूले मूल्य नबढाई प्याकेज नै फेरिदिएकाले उनीहरू कानूनी रूपमा सुरक्षित देखिन्छन्। यही कानूनी छिद्रका कारण प्राधिकरणले कार्यवाही गर्छु भनेर विज्ञप्ति निकाले पनि व्यवहारमा केही गर्न नसक्ने गरी निरीह बनेको छ। कम्पनीहरूले प्रविधि अपग्रेड गरेको बहाना बनाउँदा प्राधिकरणसँग कार्यवाही गर्ने कुनै ठोस कानूनी आधार नै भेटिँदैन। यस्तो अवस्थामा सरकारी नेपाल टेलिकमले भने आफ्ना सस्ता 50 MBPS प्याकेज यथावत राखेर निजी क्षेत्रको बदमाशीलाई ऐना देखाइदिएको छ। सर्वोच्च अदालतको कर फैसला र सञ्चालन खर्च बढेको बहानामा सरकार र प्रदायकहरू आपसमा लड़िरहेका छन्, तर नाफाखोर प्रदायकहरूको यो डिजिटल सिन्डिकेटका कारण अन्तिम मारमा भने सधैँ सोझा उपभोक्ता नै परिरहेका छन्। नाफा कमाउँदा उपभोक्तालाई नबाँड्ने कम्पनीहरूले कर तिर्नुपर्दा उपभोक्ताकै खल्ती किन रित्याउने? यदि तपाईँलाई पनि प्रदायकले सस्तो प्याकेजबाट जबरजस्ती महँगोमा सारेको छ भने प्राधिकरणमा उजुरी गर्न सक्नुहुनेछ। यो सिन्डिकेट विरूद्ध अब उपभोक्ता आफै जाग्ने बेला आएको छ।

यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेल।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क। This home internet.
4: पार्टीको तर्फबाट त बिहानै रिलिज जारी गर्यौं। अनुशासन आयोगले काम गरिरहेछ, अहिले छानबिन गर्ने कामहरू भइरहेछ, प्रमाण संकलन गर्ने अथवा भेरिफाई गर्ने के हो भनेर बुझ्ने जाँच्ने कामहरू अहिले भइरहेछ। औपचारिक रूपमा कार्यक्रमहरूमा सार्वजनिक कार्यक्रमहरूमा अहिले सहभागी नहुनु निर्देशन छ, त्यही नै हो।
3: उहाँ चाहिँ पार्टीको सम्पर्कमै हुनुहुन्छ कि हुनुहुन्न अहिले?
4: पार्टीको अनुशासन आयोगले उहाँलाई त्यो निर्देशन पनि गरेको छ, सम्पर्कमा आउन पनि भनेको छ। त्यो अनुसारको सबै पार्टीका प्रक्रियाहरू सबै अगाडि बढ़ाएका छन्।
3: पार्टीका प्रक्रिया सबै अगाडि बढ़िया छन्। उहाँ चाहिँ सम्पर्कमा आइसक्नु भएको अवस्था चाहिँ होइन त्यसो भए अहिले?
4: पार्टीले सबै प्रक्रिया अगाडि बढ़ाएको छ।
3: पार्टीले सबै प्रक्रिया अगाडि बढ़ाएको छ। अब सांसद खगेन्द्र सुनार चाहिँ सम्पर्कमा हुनुहुन्न भन्ने छ कि सबैतिर, अनि न पार्टीको चाहिँ सम्पर्कमा हुनुहुन्छ कि भनेर?
4: पार्टीले सबै प्रक्रियाहरू यो चाहिँ छानबिनको अगाडि बढ़ाएको छ।
3: अरू पार्टीको अरू गतिविधिहरू दशैंमा के हुँदैछ?
4: दशैंमा केही छैन, दशैं मनाउने। अब अलिकति विपदको जोखिमबाट जुन जनताहरू प्रभावित भएका छन् उहाँहरूको सन्दर्भमा पार्टीको पनि हाम्रो स्थानीय तह जिल्ला तह त्यसैमा केन्द्रित हुन्छ।
3: भनेको यो दशैं अब चुनाव केन्द्रित, दशैं
4: दशैं चुनाव केन्द्रित भन्दा पनि अब अलिकति विपदको पुनस्थापना केन्द्रितै अलि बढी हुन्छ। दशैं त चुनावको उहरू त तिहार पछि अलि बढी जाला।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क।
1: दिस होम इन्टरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: आली डेन्टल, 4 नम्बर बिदपुर, कपिल वस्तु। दशैं विशेष अफर, दाँतको स्केलिङमा 25% छुट, दाँत मिलाउने उपचारमा 10% र अन्य आवश्यक दन्त उपचारका लागि 10-15% छुटमा स्केलिङ सँगै मुख तथा दाँतको सरसफाई सम्बन्धी निशुल्क परामर्श दिइन्छ, मात्र सीमित समयका लागि असोज 31 सम्म। सम्पर्क नम्बर 076-59-0404 र 98-4-47-92-225।
8: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
9: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
8: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
10: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
11: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
8: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
10: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
8: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली भारगंगा एक बैरिया कपिल वस्तु।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502443 9806225243 र 9813517।
6: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: जनता माध्यमिक विद्यालय बारगंगा दुई पिपरा कपिल वस्तु, प्रधान अध्यापक रमेश पन्थी, सम्पर्क नम्बर 9570012093।
8: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
13: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
8: हो नि, खेल्ने हो, जित्ने हो।
14: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कूटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
8: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000-1,00,000 सम्मको छुट।
13: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
7: केदारनाथ अटोमोबाइल प्राली बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
8: सम्पर्क नम्बर 9857052443, 9013-51417 र 9013-51423। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
15: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
6: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढिरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: कपिल वस्तु प्राविधिक प्रतिष्ठान पिपरा कपिल वस्तु क्याम्पस प्रमुख अरूण पाण्डे, सम्पर्क नम्बर 9857026891। यस कपिल वस्तु टेक्निकल इन्स्टिच्युट बाढगंगा दुई पिपरा कपिल वस्तु सामान्य चिकित्सामा याचे 3 वर्ष, ल्याब टेक्निसियन 3 वर्ष, फार्मेसी 3 वर्ष, फिजियोथेरापी 3 वर्ष, अमिन 18 महिने। कार्यक्रमहरू सञ्चालन रहेकाले एसी पास इच्छुक उम्मेद्वारले सम्पर्क गर्नुहोला। कपिल वस्तु प्राविधिक प्रतिष्ठान बाढगंगा दुई पिपरा कपिल वस्तु, सम्पर्क 0765501।
17: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
18: अब के गर्नु त? राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
17: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
18: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
11: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
17: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
18: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847072790।
19: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
20: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
19: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
20: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
19: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 9857078010।
6: बडा दशैं, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। ज्ञान, संस्कार, विज्ञान, अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बैदौली, कपिलवस्तु, प्रिन्सिपल ठाकुर पोख।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाटेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200
4: कृषक वर्गको लागि सूचना कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहामा टीपीएस आलुको प्रथम पुस्ताको बिउ दोस्रो पुस्ताको आलु बिक्री वितरण भइरहेको हुँदा समयमै सम्पर्क राखी टीपीएस आलु लिनुहुन सम्बन्धित सम्पूर्ण कृषक वर्गहरूलाई अनुरोध गरिन्छ विस्तृत जानकारीको लागि राम वृक्ष खरविन्द कपिलवस्तु नगरपालिका वडा नम्बर 10 पचेरा चौराहा कपिलवस्तु
5: मोबाइल 9877-4724-55
4: मा सम्पर्क राख्न सक्नुहुनेछ
6: अनि सुन्नुहोस् त आलुको बिउ उचित मूल्यमा पाइन्छ
7: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
8: लुम्बिनी भिजन कलेज गंगौलिया कपिल वस्तु अध्यक्ष सरोज खनाल क्याम्पस प्रमुख सुन्दर पाण्डे सम्पर्क 9857-50-350
9: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
10: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै
7: बडा दशैं शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना ज्ञान संस्कार विज्ञान अनुशासन र उज्जवल भविष्य निर्माणको यात्रामा अघि बढ़िरहेका सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी शिक्षा प्रेमी एवं सम्पूर्ण विश्वमा रहनुहुने नेपालीहरूमा महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वले सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं ज्ञान विज्ञानको क्षेत्रमा सफलता प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
11: जनता माध्यमिक विद्यालय बारगंगा 2 पिपरा कपिल वस्तु प्रधान अध्यापक रमेश पन्थी सम्पर्क नम्बर 9857-12093
8: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: बाणगंगा टुर एन्ड ट्राभल्स कार नम्बर विदपुर कपिलवस्तु, प्रोपराइटर मीन थापा, सम्पर्क नम्बर 98573388।
8: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूको घर आँगनमा खुशी उमङ्ग र उत्साह ल्याओस्, आर्थिक गतिविधि चलायमान बन्दै जाओस्, स्थानीय उत्पादन उद्यमशीलता र व्यवसाय प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने कामना सहित उद्योग व्यवसाय उद्यमी ग्राहक कर्मचारी श्रमिक तथा शुभेच्छुकहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: विजया दशमी तथा दीपावलीको शुभ अवसरमा एसियन पेन्टको आधिकारिक विक्रेता भट्टराई ट्रेडिङ बाणगंगा बरुवा कपिल वस्तुमा विशेष छुटका साथ पेन्ट खरिद गर्ने सुनौलो अवसर, होम डेलिभरीको सुविधा समेत मात्र सीमित समयका लागि। आजै सम्झनुहोस्, सम्पर्क नम्बर 98543515 र 98570750757। यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रंगले सजाउनुहोस् र चाड पर्वको खुशीलाई अझ विशेष बनाउनुहोस्। भट्टराई ट्रेडिङ, तपाईँको घरको रंग तपाईको खुशी।
7: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजया दशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख शान्ति स्वास्थ्य समृद्धि सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: आली डेन्टल कार नम्बर जितपुर कपिल वस्तु, दशैं विशेष अफर।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौ।
0: आज राति सवारी बन्द गरेरै नौ विशे मुङ्गिनी सड़क खण्ड सहज पार्ने तयारी,
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरित नै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यसो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपा ले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 परिवार सुमनुमुरी गाउँपालिकामा, 39 परिवार घाटतेमा, 64 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 पक्की पुल पुलहरू बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तीनटा जलविद्युत आयोजनामा चाहिँ हाम्रो चाहिँ अब अस्थायी तहराहरू त्यो सबै बगाएको छ, भेरीबोटहरू चारवटा सिटी भएको छ, सवारी साधन पाँचवटा बगाएको छ, पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या फराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेरीबोटमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेको सितृफुली बाढीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो, करिब पाँच बजेतिर पहिरो गएको, पौने सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: २६मा सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने यो भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेशन हाम्रो तारु घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन, नबसेपछि त माथिको बाढी कस्तो हो भनेर हामीतिर अलिकति भेरिफाई गर्नलाई १० से १५ मिनट लाग्यो, त्यसपछि ६:४० त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यू नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरुघाटमै पुग्नलाई २ घण्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि २ घण्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त, अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो, माथि भेरीबोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो, पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला, अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बहस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: त्यसमा हामीले काम गरिरहेका छौँ, सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम,
0: त्यो भने कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै, अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि ४ किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ, त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ, बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ, सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्केउलै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ १० गतिको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको ४६औं दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। भित्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल,
5: असहजता बीच पनि सहजता निम्त्याएको छ र मल्लमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आतजाति गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अत्यन्तै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्,
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजे मैले धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेट तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो बिच एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सरह नै हो।
4: बाढ़ीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
8: गजुरी गाउँपालिका गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर अवरोध भएको थियो। त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फ नै चल्छ,
8: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फ नै सबै ठाउँमा दुईतर्फ नै चलिरह हुन्छ, समस्या छैन। कृष्णवीरमा पनि अलिकति मर्मत सम्हार
0: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस्, त्यसकै साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला रातिको 9 बज्यो।
11: रकम दिन थालेको छ। उक्त राहत रकम ब्याङ्क खाताबाट प्राप्त गर्न सक्ने व्यवस्था छ, तर त्यसको निम्ति निश्चित प्रक्रिया अपनाइएको छ। त्यस्तो प्रक्रिया बारे साथी मनिका विश्वकर्माले जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद धुमागाईलाई सोधेकी छन्।
12: स्थानीय तहमा सम्पर्क गर्नु पर्यो, त्यसको लागि लाभग्राही कायम भएको हुनु पर्यो। उहाँहरू लाभग्राही कायम गर्ने कुरो भनेको सम्बन्धित स्थानीय तहले एप्रुभ गरेर पठाएको विषय रहन्छ। त्यसले हाम्रो एनडीआरएमएको सिस्टममा इन्ट्री गरिसकेपछि त्यो चाहिँ उहाँहरूको लाभग्राही कायम हुनु छ। लाभग्राही कायम भएका व्यक्तिहरूले अब आवश्यक टुटेका डकुमेन्ट उहाँहरूको परिचय खुल्ने कागजातहरू पेश गर्नुपर्छ। त्यो उहाँले कसैले दिनेन भने पनि त्यो वडाले उहाँहरूलाई चाहिँ फलानु हो भन्ने कुरो जानिने कुनै कागज पनि दिएको हुन्छ। ब्याङ्किङ सिस्टम मार्फत भुक्तानी गर्नुपर्ने अवस्थामा चाहिँ त अब उहाँहरूको खाता छैन भने त खाता खोल्न पर्यो ब्याङ्क खाता।
13: रात रकम प्राप्त गर्न बाढी प्रभावितहरूले ब्याङ्क खाता हुनुपर्ने रहेछ, तर धेरैजना मानिसहरू चाहिँ नागरिकता बगाएको नागरिकता नभएको अवस्था छ। यस्तो बेला सरकारले कसरी व्यवस्थापन गरिरहेको छ?
12: अब यो नागरिकताको चाहिन्छ भन्ने कुरो गर्नु भने उहाँहरूको अब घर बार सबै बगाएर लगेको डकुमेन्ट सबै बगाएको अवस्थामा कुनै कागजात कतै ब्याङ्क खाता अथवा कतै केही लाइसेन्स लिएको ठाउँ अथवा पासपोर्ट लिएको ठाउँहरूमा पनि उहाँहरूको अथवा राष्ट्रिय परिचय पत्र बनेको छ भने त्यो किसिमको पनि उहाँहरूको चाहिँ आइडेन्टिटी खोल्ने कुन कतैबाट केही कपी भेटियो भने त्यसको आधारमा पनि अथवा वडाको सिफारिसको आधारमा हामीले उहाँहरूलाई प्रतिलिपि नागरिकता चाहिँ उपलब्ध गराउन सक्छौँ। यदि त्यो प्रतिलिपि नागरिकता खोजी गरेर आएको अवस्थामा अब हामीले चाहिँ सकभर अब सफ्ट कर्नरबाट चाहिँ गर्ने भन्ने ढङ्गको अब सरकारबाट जे किसिमको चाहिँ एउटा कार्यविधि आउँछ निर्देशन आउँछ त्यही ढङ्गले सके पनि उहाँहरूलाई धेरै झन्झटिलो नहुने गरी सेवा प्रवाह गर्नुपर्छ भन्ने नै हो। एनडीआरआरएमबाट कुनै चाहिँ निर्देशन भयो भनेदेखि हामीले त्यही किसिमको सर्कुलर चाहिँ हामीले स्थानीय तहहरूमा गर्छौँ। स्थानीय तहहरूले त्यही सर्कुलरको आधारमा चाहिँ कारवाही गर्नुहुन्छ, कार्यान्वयन गर्नुहुन्छ। यसमा भुक्तानी दिने युनिट चाहिँ स्थानीय तह नै हो, अनि स्थानीय तहले भुक्तानी दिएपछि त्यसपछिको भर्नाको लागि जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि उहाँहरूले सम्पर्क गर्नुहुन्छ।
11: उनी थिए जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद होमागाई, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
14: विपदमा परेर आफ्नो परिवारका सदस्य आफन्त तथा सम्पत्ति गुमाएका कतिपय सो घटनाले पुर्याएको आघातबाट अझै बाहिर निस्कन सकेका छैनन्। जीवनयापनलाई क्रमशः सामान्यीकरण गर्दै लैजानुपर्नेमा कतिपयमा दिन प्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्। ठूलो विपदका कारण शोक पछिको सामान्य प्रतिक्रिया स्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट विस्तारै माथि उठ्न नसके यसले गम्भीर मानसिक समस्या निम्तन सक्ने मनोचिकित्सकहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेतलाई त्यस्तो दीर्घकालीन समस्या हुनबाट जोगिन के गर्नुपर्छ भनेर सोधेका छौँ।
15: दीर्घकालीन रूप नलियोस् भनेर भन्नको लागि चाहिँ हामीले गर्नुपर्ने भनेको नम्बर वान कुरा भनेको चाहिँ आफ्नो दिनचर्यामा फोकस गर्नु। सानो सानो काम भए पनि गर्न थाल्नु है, त्यसैको बारेमा सोचेर त्यसैको बारेमा कुरा गरेर बसिराख्यो भने चाहिँ हामी अगाडि बढ्दैनौँ। त्यसले गर्दा चाहिँ हामीलाई झन् आघात बढ्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी फोकस गर्नुपर्ने नम्बर वान कुरा भनेको निन्द्रा, पौष्टिक आहार, खानेकुरा, रेगुलर व्यायाम भनेर भन्छौँ हामी, र आफ्नो डेली एक्टिभिटिज डेली रुटिनमा चाहिँ फर्किने। अब पुरै कम्प्लिटली अब केही छैन, त्यस्तोमा के गर्न सकिन्छ भने एक अर्कासँग कुरा गर्ने, एक अर्काको सहयोग लिने दिने होइन, एक अर्काको सुन्ने, यो सबैले पनि चाहिँ हामीलाई
14: उनी थिइन् मनोचिकित्सक डाक्टर रचना शर्मा बस्नेत, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
11: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाई बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
14: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी 10 को पाठशाला।
16: नमस्कार, बीबीसी 10 को पाठशालामा म केशव कोइराला तपाईलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाई अंग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। सुरुमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त।
17: I wish I were taller. I wish I could travel more.
16: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विस सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ। यो काल्पनिक परिस्थिति हो। वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल। पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक।
17: I wish I had more time.
16: हामी पास्ट टेन्समा जुनसुकै भर्ब पनि प्रयोग गर्न सक्छौ। उदाहरणका लागि, I wish I lived in the countryside. I wish I knew the answer to this question. सुरुमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए? सम्झनुहुन्छ? लिसन एन्ड चेक।
17: I wish I were taller.
16: शुद्ध अंग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। Let's listen to that.
17: I wish I was taller.
16: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौं। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? लिसन एन्ड चेक।
17: I wish I could travel more.
16: ओके, अब हामी केही अभ्यास गरौं। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
17: I wish I lived nearer my cousins.
16: Well done. अनि अब्दुल चाहे आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्। उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
17: I wish I were younger. I wish I was younger.
16: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक।
17: I wish I could speak English fluently.
16: ग्रेट, उनले कुर भनिन्, किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
17: I wish I spoke English fluently.
16: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौ। यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ ओन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
17: If only I had more money, I wish I could speak English fluently.
16: Great. उनले कुर भनिन्, किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
17: I wish I spoke English fluently.

0: को वाक्य में उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण।
1: I wish it would stop raining. Oh, I wish she would stop talking.
0: हो हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौं। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
1: What do you wish was different about yourself?
0: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनु होला है।
2: अहिले सुन्नुभयो बाल बालिकाको शिक्षाको लागि सहयोगी हुने गरी बनाइएको बीबीसी दर्श पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
0: तपाईलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौं। शुरूमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त। अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
3: I've picked up a cold.
4: I've come down with the flu. I'm just getting over a sore throat.
0: हो तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले गेटिङ ओभर भन्ने फ्रेज प्रयोग गरे। यु क्यान गेट ओभर एन इलनेस, यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट यदि तपाईँ कन्टिन्युस फर्म आई एम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउचोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त।
4: I'm just getting over a sore throat.
0: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
1: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
0: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुघा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौं। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाँज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त।
3: I've picked up a cold.
4: I've come down with the flu.
0: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
3: I've got a high temperature.
4: I can't stop sneezing and coughing.
0: कसैलाई फिभर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। अ हाई टेम्परेचर अथवा अ टेम्परेचर, आई ह्याभ अ टेम्परेचर। फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ।
1: अ टेम्परेचर, आई हैव गॉट अ टेम्परेचर।
0: हामीले सुनेकाहरू लक्षण स्निज अर्थात हाच्यौं र कफ अर्थात खोकी हुन्। फेरि सुनौ।
3: आई हैव गॉट अ हाई टेम्परेचर,
4: आई कान्ट स्टप स्निजिंग एन्ड कफिंग।
0: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट पर्फेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौ। हामीले तीनवटा क्रियापद सुन्यौ। आई ब्रोकन माई टो, मेरो खुट्टाको औंला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औंला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौं।
3: I've broken my toe.
4: I've cut my finger.
5: I've sprained my ankle.
0: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अंग्रेजीमा कसरी भन्नुहुन्छ? Let's take.
1: I've come down with a cold.
0: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's take.
1: I'm getting over a cough at the moment.
0: अब अन्तिममा

0: मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नु पर्छ? Let's check.
1: I cut my leg.
0: Well done. आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
2: आजका लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना. नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको विजयको सन्देश, शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान उज्यालोको सन्देश, सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौ. यस पावन पर्वले सम्पूर्ण मानव समुदायमा प्रेम, करूणा, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना अझ प्रगाढ बनाओस्. माता भगवतीको कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको मार्ग प्रशस्त होस् भन्ने मंगलमय कामना गर्दछौ.
2: सुब्बा देउराली माता मन्दिर संरक्षण समिति पिपरा अध्यक्ष ओम बहादुर नेउपाने. सम्पर्क नम्बर 9847727401.

0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: नागरिक समाज कपिलवस्तु, अध्यक्ष अर्जुन पोखरेल, सम्पर्क 98510 88 419।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। असत्यमाथि सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। संघ संस्थाको माध्यमबाट सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाको भावना अझ विस्तार हुँदै जाओस् तथा हरेक परिवारमा खुशी र समृद्धिको वातावरण कायम रहोस् भन्ने कामना गर्दछौ।
1: मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनगाई कपिलवस्तु, अध्यक्ष सरोज खनाल, सम्पर्क 98570 50 713।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बाणगंगा र गजेडा भूकू सैनिक खाने पानी उपभोक्ता समिति, उत्तम नगर, अध्यक्ष राजेन्द्र विक्रम शाह, सम्पर्क नम्बर 98471 35 279।
0: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा विजयादशमीले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको सन्देश प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर आँगनमा ज्ञान, उज्यालो, आशा, खुशी र समृद्धिको दीप प्रज्वलित गराओस्। सूर्यदेव तथा छठी माताले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सकारात्मक ऊर्जा र शक्ति प्राप्त होस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मधौलिया खाने पानी तथा सरसफाई उपभोक्ता समिति मधौलिया, अध्यक्ष खडानन्द गौतम, सम्पर्क नम्बर 98570 50 358।

0: अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युग भएको लाग्न थाल्छ।
3: युग? तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर तैँले यो कुरा गर्छ।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज सँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निद्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।
3: अथ देव्या कवचम्। ओम अस्य श्री चंडी कवचस्य ब्रह्मा ऋषि अनुष्टुप छंदः चामुंडा देवता अंगन्यासोक्त मातरो बीजम् दिग्बंद देवतास्तत्त्वम् श्री जगदम्बा प्रत्यर्थे सप्तसति पाठांगत्वेन जपे विनियोगः। ओम नमश्चंडिकायै। मार्कण्डेय उवाच। ओम यद्गुह्यं परमं लोके सर्वरक्षाकरं निराम यन्न कस्यचिदाख्यातं तन्मे ब्रूहि पितामह। ब्रह्मोवाच। अस्ति गुह्यतमं विप्र सर्वभूतोपकारकं देव्यास्तु कवचं पुण्यं तच्छृणुष्व महामुने। प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

0: आज विक्रम सम्बत 2083 साल असोज 28 गते बुधबार आश्विन कृष्ण चतुर्थी 14 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: विपत्तिमै थलिएका नागरिकलाई महँगीको मार, प्रदेशप्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सप कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आय आर्जनमा जोड़िँदै शीर्षकको शुभ समाचार।
0: इटारी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षा सँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि?

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिव क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

टोस्टर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाडपर्वको मुखमा बजार भाव बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढ़ेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढ़ेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढ़ाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढ़ेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रूपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढ़ेको छ। नेपाल खुद्रा व्यापार संख्या अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढ़ेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढ़ाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा 400 देखि 600 रूपियाँसम्म मूल्य बढ़ेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुशी मूल्य बढ़ाएको बताएका छन्। स्वदेशी उत्पादन नै पुग्दैन, चामल धेरैजसो भारतबाटै आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ़्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संहिताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मंचबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशहरूबीच सहकार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाई छ। संघीयता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकीबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राष्ट्रपतिले आन्तरिक छानबिन अघि बढ़ाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार रासोपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाण्डु आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिने समको धम्की दिएको छ। सुनार सत्तारूढ़ राजसभाका केन्द्रीय सदस्य समेत हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको शव कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीएएसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता अघि पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: दशैं मान्न फर्किने परदेशीको लड़को शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटो रिक्साको चर्को आवाज, गाड़ीका हन र यात्रीको कोलाहाल, भारतको रूपौ डिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिक। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर साई, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका साई 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लड़को शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी राष्ट्रपाकी सांसद रचना खतिवड़ा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बाल बालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेन्जीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेन्जीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेन्जी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङबीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवैतर्फको छलफलपछि थुनामा रहेका जेन्जीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेरै काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले का कारण अवरूद्ध भएको थियो। कोरोला भन्सार प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लत्ता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्। तीनबाट सामान ल्याउने व्यापारीले बाढ़ी पहिरोका कारण सड़क तथा पुलमा क्षति पुग्दा ढुवानी भाड़ा भने अकासिएको बताएका छनृ।